0: पाँचबाट बढ़ेर एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। चार हिमतालको पानी खटाइने शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश भएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्किने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जस अनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधार नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन आएपछि अलिकति कन्फ्यूजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको पन्ध्रौं महाधिवेशन तिथिमिथि एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन। चार गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छन् गर्छौं। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने कांग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको समेत जगत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज तीन गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवा सहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफू सहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ़ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर, शशांक कोइराला, पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा, शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिंगापुरबाट फर्किएको एक महिना बित्दा समेत कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मानेका छैनन्। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलमल हुने अलग अलग हुने सम्भावना बढ़ेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सम्वाद गरिरहेका छन्। देउवा सिंगापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट एक भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नु भएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर सम्वाद हुन सकिरहेको छैन। देउवा सिंगापुरबाट फर्कनु एक साता अघि 21 साउनमा सर्वचलित 4 वैशाखको फैसला पुनरावर्तन हुने अनुमति निस्सा दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावर्तनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देउवाले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90,00,000 छ जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ 10,000 भन्दा बढ़ी बालबालिका बालगृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बालबालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय आयोग प्राधिकरण बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ
2: गत भदौ 10 गते भोटेपछि हिमबारीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबारीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो
3: भोटेपछि बाढ़ीपछि मकवानपुरको थाहा नगर

0: आवाजकर्ता बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%,
1: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भुटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, थुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन्। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीति तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ।
6: लीगमा बेहोरेको हारको बदला लिँदै कर्णाली शिवराज जारी। नेपाल भलिबल लीग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ। कर्णाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। अन्नपूर्ण स्पाइकर भने लीगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो।
5: अब विचार विश्लेषणको पालो। आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ, मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन्, जुन हेर्नु, सुन्नु र जोड्नु, विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो।
6: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: It's 6 AM
3: अहिले बिहानको 6 बज्यो

0: र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5422-4।
2: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
3: बाढीको वेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
2: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
3: आयोजक घरबझोङ गाउँपालिका जोमसुम मुस्ताङ,
2: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
3: घरबझोङ घोषणा पत्र जारी गरौ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ र गिच्छ घर बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-3590, 98578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र दारिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरूद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित बनेका छन्। बाढ़ीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने सब फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढ़ीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन शुरू गरिएको छ, तर बाढ़ीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढ़ाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढ़ी प्रभावित

0: 15 पालिका तहमा 53 सामुदायिक सिकाई केन्द्र सीएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, धादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाई केन्द्र निर्माण गरिएको बताउनुभयो। तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाई केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्यकर्मी र उपकरण बीच प्रसूति गराउनुपर्ने महिलाले सड़कमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधिक काम हो। उहाँले भन्नुभयो, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्यकर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्र रानी सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
0: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो। तर पछि विस्तारै सहज हुन थालेको भन्दै असार 31 सरकारले पूरा सिलिण्डर ग्यास वितरण शुरू गर्यो। तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढ़ी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढ़िरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। पूर्ति गरिएको ग्यास मध्ये केही होटल तथा ठूला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढ़ेपछि प्रहरीले काठमाण्डु उपत्यका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढ़ाएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाण्डु र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 थान ग्यास सिलिण्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 थान सिलिण्डर बरामद भएको हो। काया कैरनमा बाढ़ीपछि नुवाकोटका बेलकोटगढ़ी र विदुरको अवस्थाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: भर्ना खुल्यो।
9: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज, वसुन्धरा, काठमाडौँ।
9: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत
2: गर्यौं। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 जना प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढ़ीबाट सबैभन्दा बढ़ी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोहाङका 1,149 र नुवाकोटको किस्पाङ 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढ़ीको 17 दिन बितिसक्दा पनि एकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुंगो लाग्न सकेको छैन। बाढ़ी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधीखोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
3: नुवाकोटको विदुर नगरपालिकामा 394 जना बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डे 22 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढ़ी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढ़ीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1,800 जना बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
4: अब कहाँ लगाएर राख्नु, जस्तो जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले क्षति पुऱ्याएको छ, अब त्यो ठाउँमा उहाँलाई राख्ने सम्भावना छैन होइन। त्यो भएको कारणले गर्दा उहाँहरूलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
3: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाड़ाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वड़ा नम्बर 7 र 8 संचालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वड़ामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
5: मेन समस्या नै पीड़ितहरूको व्यवस्थापन, अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा स्थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो होइन, त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूर्जा दिने घोषणा गरेर पूर्जा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, त्यो परिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलानु ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलानु ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानी नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यानाकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 देखि 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज आठमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्नेछ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल भने सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता बारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: कृषि मन्त्र नाटसँग
7: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिरकोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा
1: डिस्को खुशीको कनेक्सन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाख जना छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजय राज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुवासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढ़ाएको बताउनुभयो। आमा बुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
4: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यसबेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यसबेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरूवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चीनबाट आयात हुन्थे।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 को एक दिवसीय एसिया कपमा पनि सनट हुनेछ। 2023 को फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टीम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लीग एनबीएल को फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
4: कायाको इरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्रासी लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो पानी भने परेको छैन।
5: नेपालमा सड़क विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठूला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानूनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
4: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिंगापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि कांग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढ़ेको छ।
5: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदनले औलाएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
4: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। शुरूमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खड़ा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: तिब्बती क्षेत्रबाट भोटेपछि हुँदै त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा नुवाकोट धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोशी हिमबाढी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ 65,76,500 रूपियाँ बराबरको क्षति पुगेको छ।
4: अब पालो उखानको
5: मित भन्दा हित ठुलो
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध। प्रभावित बाल बालिकाको पठन पाठन कसरी शुरू गर्नु भन्नेमा अन्यल।
4: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न। बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
5: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा। ग्यास कालो बजारी गर्ने विरूद्ध कार्यवाही तीव्र।
4: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
5: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सप्तरीमा सड़क पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढ़िरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सड़कमा छेदेर किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईसँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702008 98421-25969 98422-52496 98413-96686 र 98426-77778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: We होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर धुलाउनु पर्ने, धुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
6: अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, टप टप त्यहीबाट हुन्छ त।
6: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइल का बैटरी, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-78-33-33।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
10: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक

0: छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी
1: ल ल आमा म तु गए तु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालिङमा भइहाल्छ नि हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
2: राज्य कृषि आधुनिकीकरण कार्यक्रम शङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खुवा सभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खुवा सभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभाको वेबसाइट www.pmamp.shankhuasabha.gov.np

0: 啊去。
1: औ
2: लाउरेहरू
1: हातमा के पो बोकेर लाग्यो गुटुङ टुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: अब त्यहीँबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-5094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ सालका श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया सानुमाया

0: रङ
1: लिम्बू विजय पाँच खबर नगरपालिका एक कुसुवा सङ्खुवा सभा हाल मलेसिया
0: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका एक तेल्लोक सङ्खुवा सभा
1: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
0: जुनिता चामलिङ राई फिदिम नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुबेत
1: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका चार भोजपुर
0: रवि पहाडी मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा हाल मलेसिया
1: गजेन्द्र राई साल्पा चिलिसो गाउँपालिका चार भोजपुर
0: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
0: र सुनिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारै भरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ एनके बिहान 7 बजेदेखि 8 बजीसम्म सुन्दै आउनुभएको छ। यो 1 घण्टा अवधिभरि हामी तपाईँहरूसँगै रहन्छौ, तपाईँहरूसँगै जोडिनेछौ र तपाईँका विशेष शुभकामना सन्देश एकदमै बिहानीको बसाइ छ साथीहरू। यति बेला के गर्दै हुनुहुन्छ, तपाईँहरू कस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई जे जस्तो जुन अवस्थामा भए तापनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। छोटो समय निकालेर बिहानीको बसाइ छ। यति बेला कतिपय साथीहरू त वचनतिर हुनुहुन्छ होला, कतिपय साथीहरू घरैसी काम खाना पकाउन व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोमा यात्रा गरिराख्नु भयो होला, कतिपय साथीहरू यति बेला घाँस दाउराको लागि बारीतिर अथवा जंगलतिर पुग्नु भयो होला, कतिपय साथीहरू यति बेला घरमै बसेर सुनिराख्नु भयो होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, समय मिले अनुसार हामीलाई सुनेर अथवा फोन कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी यस कार्यक्रमलाई प्रायोजन गर्ने जम्मा हाम्रा 20 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ, मनहरूप्रति म व्यवसायमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। सधैँभरि तपाईँहरूको साथ यस सधैँभरि यसरी मिलिरहोस् भन्न पनि चाहन्छु। र अब पनि चाहिँ फटाफट हाल्न सक्नुहुनेछ तपाईँहरूले सहभागिता जनाउनुको लागि। हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840686823 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र तपाईँ सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला, आउनुहोला व्यवसायमा। तपाईँले आफ्ना शुभकामना सन्देशहरू राख्नुहोला, हामी कार्यक्रमको फर्मेट भन्दा बाहिर नजाउँ। तपाईँहरूले साथी सम्झिनु चाहिँ पाउनुहुने छैन, तपाईँले साथीहरू सम्झिने कोसिस मात्रै गर्नुभयो भने तपाईँको फोन यतैबाट डिस्कनेक्ट हुन्छ, यो कुरा तपाईँले बुझ्नुहोला भन्न चाहन्छु। तपाईँको शुभकामना सन्देशहरू पनि आउनुहोला, फोन गर्नुहोला व्यवसाय तपाईँको लागि भनेर छुट्याएको नम्बर खुल्ला छ। फेरि पनि एकपटक म फेरि जानकारी गराउँछु, नम्बर 9840686823 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरू लेख्नै पर्ने छन् भने यदि फोन लागेन भने तपाईँका शुभकामना सन्देशहरू पनि कमेन्ट मार्फत पनि लेखेर पठाउनुहोला भन्न चाहन्छु। कमेन्ट मार्फत तपाईँले लेखेर पठाएको शुभकामना सन्देशलाई पनि म व्यवसायमा समय मिले अनुसार समेट्ने नै छु, तपाईँले लेखेर पठाउनुहोला भन्न चाहन्छु। र अब भने कार्यक्रम शुभ सन्देश मार्फत आज मिति 2083 साल भदौ महिनाको 27 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना

यात्रा गर्न चाहन्छौ। त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी बिरामी हुनुहुन्छ तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ तपाईँलाई दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ, तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ। रेडियोहरू म लगायत रेडियोहरूको तर्फबाट र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, तपाईँको शुभकामना सन्देश अनुभवी व्यवसायमा तपाईँले राख्न सक्नुहुनेछ। आउनुहोला 9840668623 को लाइन खुल्ला छ, तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमका आरम्भमा एकदमै देशभक्ति मिठो देशभक्ति गीतबाट कार्यक्रम शुरूआत गर्छु। घाम झुल्क्यो हिमालमा राजेश पाल राईको आवाजमा रहेको एकदमै मिठो गीत छ, यो गीत तपाईँहरूको लागि छोड्छु र गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश

0: हजुर, कार्यक्रमको सुरुवातमा एकदमै मिठो गीत राखेको थिएँ मैले, घामझुलको हिमालमा उठाउँ साथी हो, ल उठाउँ है उठाउँ साथीहरू उठाउँ, गीतले संकेत दिइसकेको छ होइन। अब पनि म ढिला गर्दिनँ, आउनु होला 9846 68 68 23 को लाइन खुल्ला छ, सुन्दै हुनुहुन्छ भने आउनु होला होइन। अब पनि म ढिला गर्दिनँ कार्यक्रममा म साथीहरूसँग कुराकानी गर्नेछु, समयमा कुराकानी भन्दा नि साथीको विशेष शुभकामना सन्देशहरूलाई समेट्नेछु। आजको लागि फर्स्ट टाइम लगेको लर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको आवाज एकदमै गाह्रो छ सुन्नलाई, डिस्टर्ब पनि भइरहेछ। तपाईँ भोजपुरबाट कल्पना राई बोल्दै हुनुहुन्छ है? हजुर हजुर, एकदमै गाह्रो छ, तपाईँको फोन लाइनमा डिस्टर्ब छ, के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर हजुर, सबै ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेछ है? हजुर ल हुन्छ, आउनु भयो कार्यक्रममा शुभकामना सन्देशको कसको लागि? ओहो, कल्पनाजी हुनुहुन्थ्यो भोजपुरबाट, उहाँको आवाजलाई सुन्दा पनि एकदमै गाह्रो थियो, उहाँले आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ, के गर्ने, मेरो सातो पुत्लो गयो उहाँको फोन डिस्कनेक्ट हुँदाखेरि। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तामकोबाट मनकुमारी कान्छी कुलुङ, के छ नि तपाईँ यति बेला के गर्दै हुनुहुन्छ? हजुर मेरो पनि खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, यता चैनपुरतिर पनि बिहानै बाट मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा मनकुमारीजी, यो व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देश तर्फै लागौ, को कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मनकुमारी कान्छी गुलुङ सङ्खुवा सभा तामको साथी, उहाँसँग छुटे यति बेला। अर्कोजना मित्रको आगमन भइसकेको छ, हेलो गुड मर्निङ नमस्ते। हजुर शिवारू नमस्कार, गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर ल, अनि कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको शुभनाम पनि पाऊ? हजुर सुमी लिम्बू, तेह्रथुमबाट बोल्नुभयो, के छ नि हाम्रो सुमीको खबर खबर सुनाउनुहोस् न।
1: खबर खबर एकदमै ठिक छ भन्नुपर्छ है, तेह्रथुमतिरको मौसमको कुरा गर्ने भने घाम लागिरहेछ भन्नुपर्छ।
0: हजुर खबर सबै ठिकै छ, राम्रै छ, मजाले घाम लागिरहेको छ तेह्रथुमतिर है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश को कसको लागि?
1: शुभकामना सबै तपाईँलाई, प्राविधिक मित्रलाई शुभदिनको कामना गरे, आशिष बस्ने ढकाल धर्मराज जन्मदिनको तयारीमा रहनुहुने सिर्जना मुखियालाई मेरो भातमा ह्याप्पी बर्थडे टु यु, रत्न बहादुर थापा बरुन्जले हर्पल रोशनी, अनि हाम्रो शमशेर लिम्बु र पूर्वी ल्याकसलाई शुभ दिन, हजुरलाई नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बु, तेह्रथुमबाट हुनुहुन्थ्यो, उहाँसँग पनि छुटे। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते।
2: हेलो नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर ल, अनि के छ हाम्रो वरुणको खबर खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ?
2: मेरो ठिकै छ, राम्रै छ, यतातिर एकदम घाम लागेर तलासुर घाम लागिरहेको।
0: हजुर, भनेपछि एकदम है अहिले त दुई चार दिन भयो लगभग बिहानैबाट ओछ्यानमै घामले भेट्छ कहिले काहीँ त है, एकदम गर्मी पनि हुन्छ दिउँस बेलुका बेलुकाखेरि पानी नै पर्छ होइन। हजुर हजुर, ल यस्तै छ मौसम, यस्तै हुन्छ कहिले काहीँ। अनि के छ यति बेला के गरिदिनुहुन्छ? हजुर, भनेपछि कार्यक्रमकै साथमा हुनुहुन्छ, भर्खर भर्खरै उठ्नु भएको छ है। हजुर, ल हुन्छ अनि आउनुभयो कार्यक्रममा वरुणजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ, को कसको लागि?
2: विशेष गरी त अब तपाईँलाई नै आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै शुभकामना भन्न चाहन्छु। अनि विशेष गरी अब हिजो जन्मदिन मनाउने हाम्रो रोशन गुरुङलाई जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो सानो तमालाई पनि जन्मदिन आउँदैछ, उहाँलाई चाहिँ एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। त्यसै गरी आशिष नयन, अनि त्यसै गरी हाम्रो प्रवीण, अनि ढकाल धर्मराज, अनि हाम्रो सरस्वता, त्यसै गरी सुनु सुन्छ सुन्छ कुलुङ लगायत धेरै साथीहरू हुन्छ, सबै सबैलाई आज दिन एकदमै शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना सबैलाई भन्दै सुनिन्छ।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले अरुण पारीबाट हुनुहुन्थ्यो, वरुणजीसँग पनि म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यति बेला छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा, भन्दा नि साथीको फोन डिस्कनेक्ट भइरहेको अवस्था। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
3: हेलो, गुड मर्निङ।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर हस् हुन्छ, अनि के छ हाम्रो तीर्थजीको खबर खबर?
3: हजुर, म लगात यता हाम्रो पाङ्खातिरको खबर एकदमै ठिकै छ भन्नुपर्छ। मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि जो छ धुमधुम छ भन्नुपर्छ, अनि के कस्तो छ तपाईँहरूको खबर सुनाउनुहोस्।
0: हजुर, हाम्रो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ, सैनपुरतिर मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त।
3: हजुर, यता हाम्रोतिर चाहिँ धुमधुम छ, ल राम्रै छ त मौसम भन्नुपर्छ तपाईँहरूकोतिर है।
0: हजुर हजुर, पक्कै पनि राम्रै छ, अब दिउँसो खेरि पनि गर्मी नै हुन्छ, बेलुका बेलुका भएपछि यस्तै हो, पानी वर्ष गड्याङ गुडुङ हावा हुरी यस्तै हुन्छ नि अब मौसम। हजुर हजुर, पक्कै पनि के गर्ने। अनि आउनुभयो तीर्थजी कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
3: हुन्छ, मेरो शुभकामना सन्देश गर्नु पर्दाखेरि फर्स्ट अफ अल हजुर लगायत रेडियो हो र इन्टा टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। र केही साथीहरूलाई शुभकामना सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ, सुरज राज हुन्छ, पूजा लकान्द्रे, मिडिया प्रेमी शेर्पा, सानमा शेर्पा, रिमा राई, सपना मस्तान तामाङ, चन्द्रमा तामाङ, रञ्जना पाइन्द्र, भूमिका सुपल सैना, दिल्लीकी र लगायत साथी त धेरै हुनुहुन्छ, अब नाम छुटेको साथीहरू र जुन जुन जसले जुन जुन माध्यमबाट कार्यक्रम शुभ सन्देश सुन्दै हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्ने हजुरको पक्षबाट उजेल हुन चाहन्छु। नमस्ते, शुभदे।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई, शङ्खुवा सभा खान बाहिर छ, तल्लो बाङ्ठा भाटु हुनुहुन्थ्यो, उहाँसँग पनि छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
4: गुड मर्निङ, नमस्ते।
0: हजुर हजुर, गुड मर्निङ, नमस्ते, शुभ प्रभात, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: शङ्कर ढकाल।
0: हजुर शङ्कर ढकाल, मोरङबाट बोल्दै हुनुहुन्छ, के छ हाम्रो शङ्करको खबर खबर?
4: ठिकै छ, हिजो बेलुका यो वर्षकै सबभन्दा ठुलो पानी आयो, च्याट्याङ गडाङ गुडुङ च्याट्याङ हामी हानेर ठुलो पानी आयो, अहिले चाहिँ आकाश क्लियर छ, दिनभरि घाम लाग्छ कडा, पानी आउने नियम बसाएको छ। मलाई चाहिँ अब सन्तोष यस्तै छ, मौसम
0: यस्तै छ, के गर्ने, यता पनि त्यस्तै थियो मौसम, होइन दिनभरि घाम लाग्ने, बेलुका भएपछि पानीको लहर बस्नेछ, यता पनि त्यस्तै छ भनौँ न, अहिले त मजाले घाम लागिरहेको छ।
4: हाम्रोतिर त राम्रै छ, किनभने धान खेती विशेष गरी अब मुख्य खेती नै धान खेती छ, धानलाई पानी चाहिन्छ, खोला नालाले असर गरेको छैन, रमाइलो छ, राम्रै छ।
0: हजुर जे होस्, रमाइलो छ, राम्रै छ, त्यति असर पनि नगरोस् र असर पनि नपुर्याओस् है। हजुर ल हुन्छ, आउनुभयो शङ्करजी, एकदमै मिठो कुराकानी भयो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त।
4: अब फर्स्ट अफ अल हजुर लगायत टेक्निसियन मित्रलाई शुभ दिनको कार्य सफलताको शुभकामना, अनि केही साथीको कार्य सफलताको शुभकामना गर्दा यता राजु कटवाल, शर्मिला चोखेङ, सुमी लिम्बू, मनकुमारी कान्छी कुदुङ, हर्पल रोशनी, एन्जल तस्विरा र रोशन फुलाङ लगायत सम्पूर्णलाई शुभ दिनको कामना गर्दै बिदा हुन चाहन्छु। हस् नमस्कार।
0: हजुर नमस्ते केक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल उहाँसँग म छुट्टै उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक कमेन्टतर्फ लाग्छु म। यति बेला मिलन घायल मुटुले हेलो गुड मर्निङ नमस्ते हेभ अ गुड डे अल माई फ्रेन्ड्स फ्रम दोहा कतरबाट भन्नुभएको छ। तीर्थ राई हुनुहुन्छ नमस्ते सुमिता शेष खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नु पर्दा मलाई तीर्थ भनेर चिन्नुहुने सबैलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ। दुखी कल्पना राई हुनुहुन्छ केटोलसन छोरी करिना हेभ अ ग्रेट डे अल भन्नुभएको छ। त्यसै गरी यति बेला ढकाल धर्मराज हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउनु हुने भोजपुरका दाजु अर्जुन ढकाल र संसारीका साथी डम्बर माझीलाई जन्मदिनको विशेष शुभकामना व्यक्त गर्छु भन्नुभएको छ। खेम खनाल हुनुहुन्छ गुड मर्निङ अल भन्नुभएको छ। विनिता दाहाल सुवेडीले लेख्नु भएको छ हेलो डिके छ भन्नुभएको छ ठिकै छ। अनि उहाँले लेख्नु भएको छ डिकेटीबाट हो मर्निङ विशेष राख्नु पर्दा खुसबु सुवेडी भनेर उहाँले नामहरू लिनु भएको छ। त्यसै गरी अनिता भण्डारीले हाई भन्नुभएको छ। नवीन देवनले हेभ अ ग्रेट डे अल भन्नुभएको छ। राई पीके राई युआईडीबाट गुड मर्निङ नमस्ते सुमिता शेष भन्नुभएको छ। हजुर नमस्ते म पनि मजाले प्रोग्राम सुन्दैछु है ड्युटी गर्दै भन्नुभएको छ। मोरङ घर भई हाल मलेसियाबाट शुभ दिन सबै सबैमा भन्नुभएको छ। लक्ष्मण मगर हुनुहुन्छ उहाँले यति बेला हेलो गुड मर्निङ नमस्ते सुमिता मिस के छ खबर। म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखीवास दुई धनकुटा हाल मलेसियाबाट हो भन्नुभएको छ उहाँले। र साथमा मेरो साथीहरू भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबैमा शुभ दिन है भन्नुभएको छ। कल्पना साम्पाङ हुनुहुन्छ उहाँले भोजपुर घर भई हाल काठमाडौँबाट गुड मर्निङ नमस्ते नाना सन्चय हुनुहुन्छ भन्नुभएको छ। म सन्चै छु भन्नुपर्छ है तपाईँलाई कस्तो छ। आज शुभकामना सन्देश राख्नुपर्दा सामु तामाङलाई ह्याप्पी बर्थडे टु यु र मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेलसन भन्नुभएको छ उहाँले। र अन्य क्षेत्रको शुभकामना सन्देश राख्नुपर्दा भनेर उहाँले चाहिँ साथीको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबै सबैमा शुभ दिन भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ फोन लाइनमा हेलो गुड मर्निङ नमस्ते।
5: हेलो गुड मर्निङ नमस्कार दिदी।
0: हजुर गुड मर्निङ नमस्कार कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तामकोबाट बिनु राई बोल्दै हुनुहुन्छ। के छ हाम्रो बिनुको खबर खबर?
5: मेरो खबर एकदम ठिकै छ। मौसमको बारेमा भन्नुपर्दा मजाले घाम लागिरहेछ भन्नुपर्छ है। अहिलेको समयमा गाछमा जाँदैछु अनि कल पनि ट्राई गर्दैछु लागिहाल्यो भन्नुपर्छ है।
0: के छ मेरो पनि खबर सबै ठिकै छ राम्रै छ भन्नुपर्छ। भनेपछि घाँसतिर जाँदै हुनुहुन्छ है?
5: हजुर
0: हजुर हजुर। ल एकदम मजाले जानु होला। फेरि ध्यान अर्कोतिर भएर हात काट्ला त्यो पनि आफ्नो होस गर्नु होला है। हजुर ल हुन्छ। अनि आउनुभयो विनोजी कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ न कसको लागि?
5: शुभ दिन चार सय वर्ष शुभकामना भन्न चाहे। अनि आज मात्रै जन्मदिन परेको छ मेरो फेरि छोरी रचना कुलुङलाई चाहिँ जन्मदिनको शुभकामना लाग्नु ल शुभकामना भन्न चाहे। अनि बिरान पनि छ गेटुल छन् भन्न चाहे। अनि त मात्रै जन्मदिन परेको छ त्यो उपस्थित कुलुङलाई पनि जन्मदिनको शुभकामना। अनि इक्जाम चलिरहेछ रमिता कुलुङ छोरीहरू उपस्थित कुलुङ रजु कुलुङको चाहिँ इक्जाम छोरी चाहिँ अन्यलाई इक्जाम हुँदैछौँ ल भन्न चाहे। अनि मन कुमारी कान्छी कुलुङलाई नि शुभ दिन भन्न चाहे। अनि जो जतिलाई नै अरू नेतृत्व बस्नुहोस् पुरा
0: हजुर नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला बिनु राई सङ्खुवा सबतामको बाटो उहाँसँग छुटे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते। हजुर नमस्कार गुड मर्निङ कार्यक्रममा स्वागत छ हाम्रो बिनु विनिताजीलाई। तपाईँको आवाज त म परैबाट चिन्छु नि त नमस्कार भन्दै आउनुहुन्छ त्यही भएर म परैबाट चिन्छु नि त। के छ हाम्रो विनिताजीको खबर खबर? मेरो पनि एकदम ठिकठाक छ राम्रै छ खबर भन्नुपर्छ है त। हजुर हस् हुन्छ। अनि के छ तपाईँको खबर खबर कतातिर हुनुहुन्छ अहिले?
6: मेरो त सबै ठिकै छ। म अहिले उदयपुरतिर छु यता घाम लागिरहेछ। म त भर्खर उठेको।
0: ओहो भनेपछि उदयपुरतिर हुनुहुन्छ। अनि कहिलेबाट उदयपुरतिरको बसाइ हो हजुरको?
6: म एक महिना भयो भन्नुपर्छ हौ।
0: एक महिना भयो अनि घरबारै बसाल्नु भयो कि त्यतिकै जानु भयो हो?
6: त्यस्तो त नसोच्नु न है,
0: ल ल ठिक छ ठिक छ, कहिले काहीँ काम विशेष परेर पनि जानुपर्छ, फेरि घरबारै बसेको भने त हामीलाई पनि खबर प्राप्त भएको छैन अहिलेसम्म, कतै पनि देखिया छैन, माइन्ड नगर्नु होला है त। हजुर हजुर, ल देख्नु भएछ, सामाजिक सञ्जाल छ अहिलेको सबैभन्दा छिटो होइन, आँखा झिमिक आँखा बरु झिमिक गर्नु ढिलो होला तर सामाजिक सञ्जाल त्यस्तो छैन नि त होइन। हजुर ल हुन्छ, अनि आउनुभयो विनिताजी, अब साईमा कुराकानी भयो अनि शुभकामना सन्देश कसको लागि?
6: कस्मोहरूको लागि नै भनेर चाहन्छु, आज दिन शुभ रहोस् भनेर चाहेँ, घरतिर सम्झना बिटो हुन्छ भनेर चाहन्छु, भाइहरूलाई कार्य सफलताको शुभकामना, अनि दिदी तारा गठनलाई चाहिँ कार्य सफलताको शुभकामना भन्न चाहन्छु, अनि यतिखेर पुऱ्याउँछु भनेर बस्नु भने सबै साथीहरूलाई कोषको रूपमा आज दिन शुभ रहोस् भन्नुभएको।
0: हजुर नमस्ते टेक्यो, बाई बाई साथी हुनुहुन्थ्यो यति बेला बिनु विनिता शाशङ्कर शङ्ख सभा पाँच खबनको साथी, हाल यति बेला उदयपुरबाट हुनुहुन्थ्यो उहाँसँग सुटे, यति बेला अर्कोजना मित्रानी लाइनमै हुनुहुन्छ। हेलो नमस्ते।
7: हजुर नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई, गाउँबाट को बोल्दै हुनुहुन्छ?
7: म इटरीबाट युवराज पोखरेल बोल्दैछु। हजुर
0: हजुर, इटरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ, के छ हाम्रो युवराजजीको खबर खबर?
7: सबै राम्रै छ हजुर, आज चाहिँ अलिअलि धुमिँदैछ, अब गर्मी दिउँसो पलाउने हो कि अहिले हो, अरू एसआरमा सबै राम्रै छ हजुर।
0: हजुर भनेपछि दिउँसो गर्मी पलाउने सम्भावना छ है?
7: हजुर हजुर
0: हजुर एकदमै।
7: हिजो म फेर्न आउनुभयो, अब अहिले फिर्दै हुनुहुन्छ।
0: हजुर
7: हजुर,
0: ए भनेपछि तपाईँलाई भ्याइ नभ्याइन्छ, ल त एकदम मजाले बिदाई गरी पठाउनु होला चेलीबेटी छोरी चेलीहरूलाई होइन, अब आफ्नो बाबाको मुख हेर्नु टाढोबाट आउनुहुन्छ। हजुर होस्, एकदम खुसी लाग्यो तपाईँ पनि जोडिनु भएको छ व्यवसायमा होइन, तपाईँको अब चेलीबेटी छोरीहरूलाई राम्रोसँगले बिदाई गरी पठाउनु होला है त।
7: हजुर
0: ल हुन्छ, एकदमै अब बिजी बिजी हुनुहुँदो रहेछ, तपाईँको शुभकामना सन्देशतर्फै लागौ।
7: शुभकामना सन्देश चाहिँ त हजुर लगायत टेक्निसियन साथीलाई यसै गरी सधैँभरि भेट भएर आफ्नो शुभकामना व्यक्त गर्न पाइरहेछ भने शुभकामना व्यक्त गरे, यसै गरी हजुर शङ्ख सभा हुने हाम्रो परम मित्र मन कुमारी कन्ठी थुलुङ अनि अरे रोजिना नेउपाने भोजुरमा हुने हाम्रो राजु कटवाल पिता भण्डारी के अरे तेह्रसम्म हुने हाम्रो सुनी लिम्बू अनि हजुरको शङ्कर ढकाल र रत्नबहादुर थापा अनि मेरो घर परिवार सपरिवारमा जय होस् मङ्गल भन्दै बिदा चाहन्छु। हस् नमस्कार, अनि सरोज भन्नेलाई पनि शुभकामना गर्छ र बिदा चाहन्छु। नमस्कार।
0: हजुर नमस्ते टेकियोर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल इटरीबाट हुनुहुन्थ्यो उहाँसँग बसेटे, उहाँले पनि शुभकामना सन्देश सबै सबै साथीहरूमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
8: हेलो गुड मर्निङ, नमस्ते नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते नमस्कार, रेडियो अलिक सानो पारिदिनु होला।
8: हजुर म यता भोजपुरबाट बोल्दैछु, अनुष्का बस्ने।
0: हजुर भोजपुरबाट अनुष्का बस्ने बोल्दै हुनुहुन्छ, यहाँलाई स्वागत छ कार्यक्रममा।
8: थ्याङ्क यू हजुरलाई।
0: हजुर अनि के छ हाम्रो अनुष्काजीको खबर खबर?
8: हजुर मेरो खबरहरू चाहिँ ठिक ठाक छ, राम्रो छ भन्नुपर्छ, मौसमको बारेमा भन्नुभयो त एकदम बिहानैबाट एकदम मजाले घाम लागिरहेको छ, एकदम गर्मी छ भन्नुपर्छ है, अनि हजुरको के छ सुनाउनुहोस् न है।
0: हजुर मेरो पनि खबर खबर सब ठिक ठाक छ, राम्रै छ, यतातिर पनि घाम लागिरहेछ बिहानैबाट, मौसम खुल्ला छ भन्नुपर्छ। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा अनुष्काजी, कुराकानी भयो खुसी लाग्यो, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
8: सर्वप्रथम हजुरलाई एकदम शुभ सम्झना, सुखमा शुभ दिन, कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहे, त्यसै गरी रेडियो अरुण अलिम्पिकको लागि नै एकदम मिठोमाय सम्झना, बाँकी दिन पनि शुभ रहोस्, कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहे, मेरो घर फ्यामिलीमा हुनुहुन्छ मम्मी बुवा दिदी उहाँहरूलाई पनि एकदम धेरै माया मुख्य सम्झना, साथमा दिया भन्नुहुन्छ जेठल चाहिँ साह्रै ठिक हुनुहोला, सुख सुफलाको कामना पनि गर्न चाहे, त्यसै गरी प्यारेटा हुनुहुन्छ बेङ्गलोरतिर उहाँलाई पनि धेरै माया सम्झना शुभ दिन भन्न चाहे, त्यसै गरी हुनुहुन्छ मरेकोतिर अङ्क प्रदीप कार्की कुबेटी र हुनुहुन्छ हाम्रो झरना भोजेल अनि कालिम्पोङ बुकजमा मगरलाई पनि धेरै माया सम्झना शुभ दिन कार्य सम्झिँदा धेरै धेरै शुभकामना भन्दा चाहिँ यही चाहिँ मेरो छोरी मिसमा हजुर पछि उहाँहरूलाई पनि एकदम मिठो माया सम्झना त्यसमा शुभ दिन कार्य सम्झिँदा धेरै धेरै शुभकामना भन्दै आज क्लासबाट सिक्नुहुन्छ ल नमस्ते टेकियर बाई बाई
0: हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अनुष्का बस्नेत भोजपुरबाट उहाँसँग बसुटे उहाँले पनि शुभकामना सन्देश राखेर यो वसाईबाट छुटिसक्नु भएको छ र अब भने म तपाईँहरूको कललाई एकछिन म लिन सक्दिनँ ठ्याक्कै अब तपाईँसँग कलमा लिनु चाहिँ म सक्दिनँ अब किनकि एक दुईवटा कमेन्टहरू गीत राख्दाखेरि पछि गीतपछि मात्रै लिनेछु मनको साथी जीवन कार्की हुनुहुन्छ शुभ बिहानी पोखरेली नमस्कार आरामै हुनुहुन्छ बहिनी सुनिरहेको छु कार्यक्रम पोखराबाट सबैमा शुभ दिन भन्नुभएको छ मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते दिदी म पाँच रमन आठ सिंह गुरुङबाट निमु शेर्पा हो प्रोग्राम सुन्दैछु हेभ अ नाइस डे अल भन्नुभएको छ त्यसै गरी भोजपुरे उषा हुनुहुन्छ उहाँले हेभ अ ग्रेट डे अल भन्नुभएको छ अस्मी समीर घले हुनुहुन्छ उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ स्वर्णिम राई हुनुहुन्छ गुड मर्निङ सिस म पनि सुन्दैछु कार्यक्रम सबैमा शुभ दिन भन्नुभएको छ संगीत राई हुनुहुन्छ उहाँले पनि यति बेला लेख्नुभएको छ संगीत सुब्बा हुनुहुँदो रहेछ उहाँले हेलो गुड मर्निङ म पासर राकेबाट संगीत सुब्बा हो लवली साथी सरिना गुरुङलाई मिस यु र सबैमा शुभ दिन भन्नुभएको छ राजकालीकोटी हुनुहुन्छ उहाँले पनि हेलो गुड मर्निङ नमस्ते मि झापेले हिरो राजकालीकोटी बिर्तामर झापा जस्ना युएबाट हो सबैमा शुभ दिन भन्नुभएको छ सिर्जना तामाङले ह्याभ अ गुड डे अल भन्नुभएको छ अञ्जली श्रेष्ठले गुड मर्निङ ह्याभ अ नाइस डे अल भन्नुभएको छ त्यसै गरी यति बेला पूर्वेली कान्छा हुनुहुन्छ उहाँले यति बेला हेलो गुड मर्निङ नमस्ते सिस्टर दर्शन नमस्ते ताप्लेजुङ घरवै हाल दुवै हाल दुहा कतारबाट भन्नुभएको रहेछ उहाँले प्रोग्राम सुन्दैछु सबै सबैमा शुभ दिन है भन्नुभएको छ सपना तामाङ मोक्तान हुनुहुन्छ उहाँले गुड मर्निङ सुमिता भन्नुभएको छ हजुर गुड मर्निङ मि सपना सुन्दैछ यता पाँच कपनबाट फर्स्टमा हजुरलाई शुभ दिन लगायत बाँकी प्रोग्राम सुनेर बस्नुहुने सबैमा शुभ दिनको कामना गर्नुभएको छ ल हजुरलाई पनि शुभ दिन हजुरको पनि आजको दिन शुभ रहोस् भन्न चाहन्छु र अब भने कार्यक्रम शुभ सन्देशको व्यवसायमा म फेरि एकदमै देशभक्ति गीततर्फ लाग्छु एकदमै मिठो गीत छ गीतपछि छोटो विश्राम रहनेछ विश्रामपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826339464 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कपडा पनि किन्नु छ।
2: अन के सार हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त।
1: हेर्नुस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440,
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069672।
3: तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तँ गए तँ आए,
3: होइन आजै आइपुग्छस् र।
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जाने,
5: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट सुनिराख्नु भएको छ। सँगसँगै फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँले हप्ताको साथी दिन साथीभाइ सुन्दै आउनु भएको छ। बिहान 7 बजेदेखि 8 बजे एक घण्टाको समय अवधिबाट व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशहरूलाई समेट्नेछौ। यदि शुभकामना सन्देश छन् भने तपाईँले फोन डायल गर्नुहोला 98 40 67 68 23 को लाइन खुल्ला छ। व्यवसायमा तपाईँका विशेष शुभकामना मात्रै हामी समेट्नेछौ। साथीहरूले सम्झिने कोसिस नगरिदिनुहोला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजन गर्नुहुने जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई म फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै म फोन लाइन तर्फै लाग्छु। कोही मित्र हुनुहुन्छ फोन लाइनमा, म उहाँलाई अन्य गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर हजुर, तपाईँको शुभ नाम फेरि एकपल्ट। हजुर, अमागी मनिषा पोया चैनपुरबाट बोल्दै हुनुहुन्छ। हजुर, तपाईँको एकदमै नेटमा समस्या छ, तपाईँको शुभकामना सन्देश तर्फै लाग है। मनिषाजी, हजुर नमस्ते। डेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला, अभागी मनिषा पोया चैनपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। के गर्ने, उहाँको समस्या थियो फोन लाइनमा, एकदमै इन्टरनेट उहाँको नेटमै केही भनौँ समस्या थियो, उहाँसँग त्यति राम्रो कुराकानी हुन सकेन। रहे पनि उहाँले बुस्टमा शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्नुभयो? हजुर, सिराबाट सरोज मैथिल बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो सरोजजीको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
1: खबर एकदमै ठिकठाक रहेछ, राम्रै छ। अनि यति बेलाको समयमा कतिकति जस्तो व्यवसायमा भन्नुपर्छ, अनि मौसमको बारेमा भन्नुपर्दा एकदमै राति पानी परिरहेको थियो, अहिले एकदमै गाह्रो काम लागिरहेको छ भन्नुपर्छ है। अनि यतातिर
0: हजुर, यता पनि खबर हाम्रो सबै ठिकै छ, राम्रै छ। यता पनि मौसम त्यस्तै छ, रातभरि पानी पर्यो, अहिले चाहिँ ठ्याक्कै बाहिर भनौँ बिहानैबाट मजाले घाम लागिरहेको छ, सबै ठिकै छ, राम्रै छ भनौँ न है। हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा सरोजी, तपाईँको शुभकामना सन्देश कसको लागि?
1: अनि केही साथीहरूलाई कोही कतै यात्रामा हुनुहुन्छ भने उहाँलाई त्यो यात्रा कि कसैको जन्मदिन तयार छ भने उहाँलाई जन्मदिनको केही धेरै शुभकामना, कोही स्वस्थ हुनुहुन्छ भने उहाँलाई शुभकामना। अनि साथीहरूलाई गाडी हुनुहुन्छ, अन्त बाबा अनि खातिर हुनुहुन्छ, गाई गइरहनु खान्छ, लगायत केही पनि खानेहरू हुनुहुन्छ, धेरै खेलेको छन् साथीहरू, त्यो जन्मेर बस्नुभएको मेरो नाम आउँछ आएर निकिने भने सम्पूर्ण श्रोताहरूलाई कामना भन्दै
0: हामी। हजुर नमस्ते, टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला, सरोज मैथिल हुनुहुन्थ्यो, उहाँसँग बच्चुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते।
2: हजुर नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई, कहाँबाट को बोल्नुभयो?
2: थ्याङ्क यू सो मच, म प्रवीण मगर काठमाडौँबाट।
0: हजुर, प्रवीण मगर काठमाडौँबाट बोल्दै हुनुहुन्छ। अनि के छ प्रवीणजी, बिचमा हराउनु भयो?
2: ठिकै छ, त्यस्तै हो, व्यस्तता पनि भयो, बिराम पनि रुवामार्गी गरेर लाग्नै डराउने भएर अलिकति गाह्रो बनायो बिचमा। अब अहिले फेरि हिजो अस्तिबाट दुई चार दिन भयो त्यस्तै भइरहेछ, अहिले अलिक ठिक भइरहेको छ भनौँ, अहिले सबैजनालाई त्यस्तै भइरहेको छ, घरतिर पनि सबैजनालाई त्यस्तै भन्ने हवस् सुनिरहेको थिएँ है, अहिले यो सबैतिर प्रब्लम भइरहेको छ, अब सबैजनाले केयर गर्नुपर्ने टाइम भयो, यति बेला चाहिँ यो सबै भाइरल सङ्क्रमण भन्ने बुझिरहेछ है।
0: हजुर हजुर, भनेपछि एकदमै बिरामी हुनुहुँदो रहेछ, त्यही भएर बिचमा हरण भयो, आफ्नो स्वास्थ्य ख्याल गर्नु ल। हजुरलाई एकदमै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छु है त। हजुर ल, हुन्छ प्रवीणजी, बिच बिचमा आउँदै गर्नुहोला। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश को कसको लागि?
2: हुन्छ, फर्स्ट म तपाईँलाई शुभदिनको कामना गर्न चाहन्छु, अनि जन्मदिन मनाउने सम्पूर्ण साथीलाई कस्तोमा जन्मदिनको शुभकामना। यात्रा गर्दै हुन्छ भने यात्रा राम्रोसँग बुझेर यात्रा गर्नुहोला, सुरक्षित लाग भन्न चाहन्छु। अनि भोजुवाले मेरो बाबा मम्मीलाई स्वास्थ्य लाभको कामना भन्न चाहन्छु। अनि बुवाले पनि के टोलेछन्, अनि निमा, सुनिता, जुना, अन्ति, माया, सुगम,
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला प्रवीण मगर, भोजपुर गर्वै हाल काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर हजुर, नमस्ते, कहाँबाट को बोल्नु भयो, फोन लागिसक्यो। हजुर नमस्ते, फोन लाग्यो, बोलिदिनुहोस् न। ल त ठिकै छ, यति बेला अर्कोजना मित्र हुनुहुन्छ। नमस्ते हजुर, हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ, के छ हाम्रो उर्मिलाको खबर खबर? खबर खबर के छ, सुनाउनुहोस् न।
3: मेरो खबर एकदमै राम्रो, ठिकै छ भन्नुपर्छ, मौसमको बारेमा भन्नुपर्छ भन्नुपर्छ।
0: हजुर हाम्रो पनि खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त उर्मिलाजी। हजुर हजुर, हस्छ, हामी सधैँभरि सन्चै रहने कोसिस गर्नेछौँ। अनि आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देशको कसको लागि?
3: आजको दिनमा यात्रामा हुनुहुन्छ रामप्रसादको यात्रामा हुनुहुन्छ बहिनी युरिका दन्तावा, अनि छोरा सञ्जय राई यात्रामा हुनुहुन्छ, शुभ यात्रा राम्रोसँग यात्रा प्रसङ्ग रहन् भन्न चाहन्छु। अनि यही साथीलाई शुभकामना सन्देशन पर्दा मेरो प्यारी सुनिसालाई पनि शुभ दिन भन्न चाहन्छु। अनि मनकुमारी कान्छु आफू सुनाइनाशेर्का गरी शुभ दिनको कामना गर्न चाहन्छु। अनि साथीहरू प्रविना स्पर्शी, कमला मुखिया, सुनि बिन्दु, विराशर पुरा गगनतिर थियो अमित आले
0: लगाउनु
3: समयमा प्रगतिमा बस्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै सुनिन्छु। नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टोकियो, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमै? हेलो नमस्ते,
4: गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर निमा बोल्दै हुनुहुन्छ काठमाडौँबाट, के गर्दै हुनुहुन्छ निमाजी यति बेला? हजुर भनेपछि मुखभित्र खानेकुरा लगाइराख्नु भएको छ, अब निल्नु होला, तपाईँ बरु टाइम दिन्छु म।
4: हजुर
0: गर्मी छ, यता पनि गर्मी नै छ निमा, यता पनि अस्तिदेखि मजाले घाम लागिरहेछ, बेलुका बेलुका भएपछि पानी पर्छ, दिउँसो मर्ने गरी घाम लाग्छ, यस्तै छ हो।
4: हजुर
0: ल, हुन्छ नि, दसैँ पनि आयो, दसैँ पनि लगभग आइसक्यो, दसैँ आएको महसुस पनि अस्तिदेखि हुँदैछ होइन? हजुर ल, अनि के छ खबर खबर तपाईँको? हजुर ठिकै छ, राम्रै छ, सधैँभरि यस्तै रहनु होला है त। ल हुन्छ, अब भने तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ, को कसको लागि?
4: अनि त्यस पछाडि अब जन्मदिन मनाउने साथीलाई जन्मदिनको शुभकामना, यात्रा गर्दा साथीहरूलाई शुभकामना, अनि भोलि साडी पर्सो दिन पर्सिको दिन जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो सानो कमला, उहाँलाई अग्रिम म्याथी बर्थडे भन्न चाहन्छु। अनि त्यस पछाडि अब धेरै साथीहरू सबै साथीहरूलाई शुभदिनको कामना काठमाडौँलाई शुभकामना इच्छा भाइ भाइ.
0: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. अब हामी अन्तिम अन्तिमतिर छौँ म दुईजना साथीसँग कुराकानी गर्नेछु. हेलो नमस्ते.
5: हेलो
0: हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो? हजुर अतीत अञ्जन राई उदयपुर हाल बसाई काठमाडौँ है. हजुर अनि के छ हाम्रो अन्जनजीको खबर खबर?
5: एकदमै ठिकै छ भन्नुपर्छ.
0: हजुर ठिकै छ राम्रै छ सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ है त.
5: हुन्छ
0: हजुर ल हुन्छ अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ को कसको लागि?
5: शुभकामना सन्देश राख्नु पर्दा सर्वप्रथम जुनकै पैसा प्रोग्राम चलाउनु भएको लागि र रेडियो अरुण बस्नुहुने इन्टरटेनको लागि आजको दिन शुभ रहोस् भन्न चाहन्छु. र अनि साथीहरू सम्झाउनु पर्दा मनकुमारी कान्छी कुरुङ सुनिम शेर्पा पुना बहादुर सिंह रत्न बहादुर थापा काली कमला वालिङ लिम्बु रत्न बहादुर थापा राजपाले मगर तारा रोदन दिलिसा नियम र जति पनि मेरो नाम र आफूसँग प्रदेश हुन्छ सबै साथीहरूलाई मिठो माया मिठो सम्झेर भनेको नमस्ते भाइ.
0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला अतीत अञ्जन राई हुनुहुन्थ्यो उहाँसँग म छुटे र आजको लागि लास्ट लकी कलर साथी लाइनमा हुनुहुन्छ म उहाँले अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ. हेलो गुड मर्निङ नमस्ते हजुर. हजुर दर्शन नमस्ते भाग्यमानी हुनु कहाँबाट को बोल्नुभयो? हजुर स्काई नवीन इलामबाट लास्ट लकी कलर हुनुहुन्छ है. हजुर हजुर त्यही त्यस्तो लागिरहेको थियो मलाई पनि.
6: खगेन्द्र ढकाल छ लुम्बे अहिले झापातिर छ उसको छोरा छ साजन ढकाल लक्ष्मण गौतम छ मधुमल्लामा गणेश सेन्चुरी छ इलामेली हिरो अहिले बाहिर देशमा छ खगेन्द्र बास्तोला छ श्री अङ्कुमा उसको छोरा छ रोहन बास्तोला मुना लतान्द्री छ पेता पाको बहिनी अनि अरमान निरौला छ है जापाली हिरो आशिष खड्का छ जोगमाईमा सबैको बर्थडे छ सबैलाई जन्माईको धेरै शुभकामना दिन चाहन्छु. तिसपति राम्री दिनेश अधिकारी बासु घिमिरे छ कतारमा बुद्धि आचार्य महेन्द्र सुन्दर कार्की एक्सन विराज छ बोस्टुङमा सबैलाई शुभ दिन भन्दै भाइ भाइ.
0: हजुर नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला स्काई नवीन इलामबाट उहाँसँग छुटे र म थप साथीहरूसँग कुराकानी गर्न सक्दिन. यति बेला पवन संग्रौला क्षेत्री हुनुहुन्छ. हेलो नमस्ते म पनि सुन्दैछु. तेह्रथुम लाली गुराज नगरपालिका लेख्नु भएको होला उहाँले ला नपा छ सुङनामदेखि सुन्दैछु है सबै सबैमा शुभदिन भन्नुभएको छ. रञ्जना भाइङराई हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड्स यात्रामा छु सबैमा सम्झन सही भन्नुभएको छ. सिम्पल सरिना हुनुहुन्छ. हेलो दिदी गुड मर्निङ नमस्ते मोरङ कानीपोखरीबाट सिम्पल सरिना हो भन्नुभएको छ. सबैमा शुभदिन भन्नुभएको छ. मेरो प्यारो मान्छे तिमी हुनुहुन्छ उहाँले पनि गुड मर्निङ नमस्ते म पनि कार्यक्रम सुन्दैछु है शङ्खुवा सभा चैनपुर तिनबाट शुभदिन भन्नुभएको छ. जुनिता चामलिङ राई हुनुहुन्छ गुड मर्निङ नमस्ते मिस यु अल माई फ्रेन्ड्स उडी उडी चुप्पा सबै सबैलाई भन्नुभएको छ. ल ठिक छ. त्यसै गरी यति बेला हुनुहुन्छ राज घले मगरले हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ. सुन्दैछ उदयपुर घर भइहाल भारतबाट प्यारो लाफा दीपक मगर अनि प्रवीणको बाबुलाई शुभ लाभ जन्मदिनको अनमोल शुभकामना भन्नुभएको छ र धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ. सबैमा शुभदिन भन्नुभएको छ. वरुण चञ्चले राई हुनुहुन्छ. सुमी लिम्बुलाई गुड डे भन्नुभएको छ. बुद्ध पाखरिन हुनुहुन्छ उहाँले यति बेला हेलो गुड मर्निङ नमस्ते नमस्कार म पनि हेर्दै र सुन्दैछु मलेसियादेखि मेरो घर परिवारमा मिठो माया सम्झना छ है भन्नुभएको छ. त्यसै गरी यति बेला पौडेल एमपी हुनुहुन्छ एमपी उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ. कमल बुढा छेत्री उनले गुड मर्निङ ह्याभ अ नाइस डे अल भन्नुभएको छ. लिम्बु बिजाई हुनुहुन्छ उहाँले पनि गुड मर्निङ अल नमस्ते भन्नुभएको छ. हजुर नमस्ते. सिम्पल सरिनाले ह्याप्पी बर्थडे टु यु. कविता चामलिङ राईलाई भन्नुभएको छ. राज केशव कि मगरले गुड मर्निङ भन्नुभएको छ. चन्द्रमाया तामाङ हुनुहुन्छ हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ. हजुर मर्निङ म पनि सुन्दैछु है पाँच खबनबाट शुभ दिन अल भन्नुभएको छ. भावना मगर हुनुहुन्छ हेलो नमस्ते दिदी म फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु यता भारतबाट विशेष गरी फर्सी दिदी जुनिता चामलिङलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु भन्नुभएको छ. नानु प्रीति हुनुहुन्छ मिस यु अल भन्नुभएको छ. त्यसै गरी माधव कुवर हुनुहुन्छ गुड मर्निङ भन्नुभएको छ उहाँले पनि. त्यसै गरी यति बेला निर्मला राईले ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ. उहाँले ह्याभ अ ग्रेट डे अल भन्नुभएको रहेछ. ल धन्यवाद छ हजुरले कमेन्टको लागि. र अब भने मैले पनि लगभग कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसक्यो. हेट इन्जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु. त्यसै गरी तिनजेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई विशेष धन्यवाद दिन चाहे. आज फोन लागेन केही छैन साथी तपाईँको फोन भोलि दिनमा अवश्य लाग्नेछ कि अनि अर्थ नगर्नु होला भन्न चाहन्छु. र कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथीन हुने हाम्रा जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देशको यो बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा लिम्बु खिम आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक इट्स 8 AM
2: अहिले बिहानको 8 बज्यो।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर तपाईँ सुन्न सक्नुहुन्छ। त्यसै गरी युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz र डिजिटलका धेरै प्लेटफर्महरू मार्फत पनि यो बहस प्रसारण भइरहेको छ। आदरणीय श्रोता आफ्नो अनुकूलतामा सुन्न सक्नुहुन्छ। फेसबुकमा नेपाली नेटवर्क र युट्युबमा नेपाली नेटवर्क टीभी सर्च गरेर पनि हामी सिधा प्रश्नको सिधा जवाफ पनि दिने गर्दछौ। र देशको समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक र कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट। नेपालले निकै ठूलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ। राजनीतिमा पनि महाबाढ़ी आएको छ। फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ। अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ। आदरणीय श्रोता नेपाली कंग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कंग्रेसमा भीषण पहिरो भएको छ। एमाले कंग्रेसमा पनि विपत्ति छ। दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्। यो महाविपत्तिमा पनि नेपाली कंग्रेस आफूलाई मिलाउन सकिरहेको छैन। सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन् म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिक

0: सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ। तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापति मै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त आज निकै ठूलो विवादको विषय कंग्रेसमा यो बनिरहेको छ। कंग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ, त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ। आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निस्सा दियो, निस्सापछि उसले फेरि त्यसलाई नेपाली कंग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ। तर कंग्रेस मिल्ने छाडका नजिक अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय ब्यहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले। अब नेकपा एमालेको स्थिति पनि के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ। तर एमाले भित्र र कंग्रेस भित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्। सबैले सत्ता चाहिएको छ, सबैले नेतृत्व चाहिएको छ, तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन। आजको नेपाली बसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ। यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढंगले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौंला त्यतिखेर आदरणीय श्रोता। र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डीएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्, यस विषयमा पनि हामी छलफल गर्छौं। एमालेमा बढ़ी अन्तर संघर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौं। नेपाली बहसमा दुवै पक्ष महाधिवेशनको तयारीमा मझघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौं। आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ। शेरबहादुर देउबा भाडाको घरमा छन्, त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भए भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटारमा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौ। र विशेष गरी नेपाली बस यतिखेर बाढ़ी प्रभावित पीड़ितका क्षेत्रमा पनि हामी चर्चा गर्दैछौ, किनभने एकातिर कहर छ, अर्कोतिर ग्यासको लाइन छ। ग्यासको लाइन तपाईँले राम्रोसँग हेर्नुभयो भने स्पष्ट रूपमा देखिनु भएको छ। काठमाडौँको अनामनगरमा पनि व्यापक लामो लाइन छ, काठमाडौँका धेरै ठाउँमा लामो लाइन छ। ग्यासको अचाक्लै मूल्य वृद्धि भएको छ र मनपरी रूपमा ग्यासको मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएको एउटा परिस्थिति सृजना भएको छ। यसमा सरकारको ध्यान तदारुकता जान सक्यो कि सकेन भन्ने विषयमा पनि आजको बहसमा हामी चर्चा परिचर्चा गर्दैछौं। र बाढ़ी प्रभावित क्षेत्रमा के छ त अहिलेको अवस्था, त्यहाँ नागरिकहरूले सुख शास्ति भोगिरहेकै छन् वा चाहिँ केही गाउँमा मलम लाउने काम चाहिँ भइरहेको छ राज्यबाट वा चाहिँ अन्नदात्री निकायहरूबाट, यस विषयमा पनि चर्चा परिचर्चा गर्छौं। र खाँचो पर्दा निशुल्क प्रसूति सेवा छैन, सड़क पेटीमै सुत्केरी हुनुपर्ने बाध्यात्मक परिस्थिति छ, त्यसमा सरकारले एक्सन चालेको कुरा आएको छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा जुन खालको दृश्य देखियो त्यो मानवता विरोधी, मानवता विपरीत दृश्य थियो, त्यस दृश्यको चाहिँ असर प्रताक्षेप गर्ने कुरामा सरकार तदारुकताका साथ अगाडि बढ़ेको विषय पनि आएको छ। गगन थापालाई भेट्न किन चाहँदैनन् त देउबा, यस विषयमा पनि आज हामी चर्चा गर्छौं। पूर्व सभापति शेरबहादुर देउबा सिंगापुरबाट फर्किएपछि भेट्न पटक पटक समय माग्दा समेत नपाएको कंग्रेस सभापति गगन थापाको भनाइ छ। दुई नेता बीचको संवादहीनताले कंग्रेसको विवाद यथावत रहेको छ। आज यस विषयमा कुराकानी गर्दैछ आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साख्य,
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 9841066022।
4: चाहना हेर न, गर गनाले त बेउलीले कस्तो

0: आएको छ है
1: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
2: के को खास खास कोसिस चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
1: ए देउली लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
3: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
5: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: जति फकाए नि मान्दिन हौ कानछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल हुनुहुन्छ। भुषाल चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब शेरबहादुर देउवालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ, तर उहाँले भेट्नै मान्नु भएको छैन। भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ति गर्नु भएको त्यसो भए?
2: होइन, हाम्रो अब अभिभावक स्वरूपमा रहनुभएका शेरबहादुरजी बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ, र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ, एकतामा पुर्याउन सकिन्छ भनेर पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यसमा धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो, तर समय बुझ्न सकेन। र हाम्रो मुख्य अपेक्षा, अहिले पनि मुख्य अपेक्षा के छ भने, हामी हाम्रो अब पूर्व सभापति, पूर्व प्रधानमन्त्री, पार्टीमा लामो समय काम गर्नुभएको, उहाँलाई पार्टीको संगठनको बारेमा पनि थाहा छ, सँग पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व, त्यही भएर उहाँबाट त्यो अपेक्षा चाहिँ हामीले गरेका थियौँ, अहिले पनि गरिराखेका छौँ। यसै हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन उहाँ पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, र अहिले पनि उहाँले त्यसको लागि पहल कदी गर्न जरुरी छ। यस कारण पनि उहाँलाई जित्न खोजेको, तर समय अभाव भएको कारणले
1: तर अब एउटा कुरा यहाँलाई राम्रोसँग थाहा छ नि त, होइन? अब नेपाली कंग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकिया छ। अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेण्डालाई अगाडि सार्छौ भनेर सभापति, पूर्व सभापतिजीले बोलि नै सक्नु भएको छ। अब कंग्रेस र अर्को कंग्रेस मिल्छ त यतिखेर?
2: हामी यहाँ काङ्ग्रेस, अर्को काङ्ग्रेस भन्ने सवालै छैन नि। पार्टीले आधिकारिक ढङ्गबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ, धेरैजसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ, उतापट्टिको समूहमा रहनुभएका वा इतर समूह भनौँ न साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ। त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त, पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानुनी आधार हुन्छ, होइन? तर त्यो अवस्था होइन, तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको संगठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने वास्तव समयको माग पनि होइन, यो कसैको चाहना पनि होइन। यो त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्नु भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौँ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ, र अहिले पनि पार्टी सभापतिको कोसिस छ सबैलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ, र असोज 16 गते उद्घाटनको कार्यतालिका आइसकेको छ। र यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानुनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोग एउटा त्यसमा निर्णयहरू गर्यो, सम्मानित सर्वोच्च अदालतले निर्णय गर्यो, र निर्णय गरिसकेपछि अब कार्यतालिकालाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सम्मानित सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने, अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ, र त्यो एउटा कानुनी बाध्यता, संवैधानिक बाध्यता पनि हो। यसमा मलाई के लाग्छ भने, अहिले पनि अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै किनभने हामीले अध्यावधि पनि अब सुकाइसकेका छौँ अध्यावधि नगरे पनि गत वर्ष पुस 21 गतिसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 अधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता सबैले भाग लिन पाउने अवसर होइन यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्नुभन्दा पनि अबको 15 महाधिवेशनमा किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिने भनिराख्नु भएको छ उहाँहरूको ठूलो भूमिका छ उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
1: एउटा कुरा के छ भने असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ त्यसबाट टसमस हुँदैन कंग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए
2: अब हाम्रो यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भने दुईटा कुराहरू छ एउटा अब यो विषयलाई कानुनी विषय बनाइयो होइन सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नुपर्छ पहिलो कुरा दोस्रो कुरा केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ जगन कुमार थापाले कि अब अध्यावधि गर्नु भएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टीले प्रवृत्तिसँग जोडिन्छ डिजिटल मेम्बरसिप दिन्छ तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त 15 महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँै देखिँदैन त्यही भएर तपाईँले भन्नुहोस् कि अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि काङ्ग्रेसको संगठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई चाहिँ सबैले एउटा आफ्नो होइन सहभागिता सक्रिय सहभागिता गरेर त्यसलाई केही पनि विभेद छैन कसैलाई निश्चित छैन त्यसैले अब त यो यति निष्पक्ष वातावरणमा 15 अधिवेशन हुँदैछ त्यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने 15 अधिवेशन गर्नको लागि अप्ठ्यारो पार्ने मलाई त्यो यो किसिमबाट पार्टीमा यो सोचले पार्टीलाई कमजोर पनि बनाउँछ तर यहाँसम्म पार्टीमा दुःख गरेर सङ्घर्ष गरेर भूमिका खेल्नुभएको नेतृत्वहरू र फेरि पनि पार्टीभित्र एउटा राष्ट्रिय राजनीतिको नेतृत्व पुग्ने अवसर पाउनुभएका नेतृत्वहरूले मलाई समाजको अझै ठुलो जिम्मेवारी हो कि पार्टीका सबै नेता र कार्यकर्ताहरूलाई
1: पक्षको एउटा दावी के छ भने नि उपसभापतिज्यू अब किनभने अब सर्वोच्चमा मूल मुद्दा विचाराधीनको अवस्थामा छ मूल मुद्दा विचाराधीन भएकै अवस्थामा चाहिँ अब कसरी चाहिँ सहमति जुटाउन सकिन्छ त्यो ढङ्गले अगाडि बढाउँ होइन अलिकति दुवै पक्ष चाहिँ लक्ष्य हुनु पर्यो अस्ति मेरिट होटेलमा लाग्छ शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबा सहितको वृहत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ शेखर र शशाङ्क एक ठाउँमा उभिनुभयो पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन् होइन यी समग्र तालले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि होइन पूर्व सभापति र अहिलेका सभापतिज्यूको
2: त्यो पनि दुईवटा कुरा राख्नुभयो एउटा कुरा सम्बन्धित सर्वोच्च अदालतमा विचाराधीन छ यस कारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा त्यसले फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो तपाईँले आफैले दुईवटा प्रश्न खडा गर्नुभयो अब सम्बन्धित सर्वोच्च अदालतमा विचाराधीनका कुरा गर्ने हो भने यहाँ सर्वोच्च अदालतमा कार्यपालिका आइसकेपछि 15 महाधिवेशन नगर्नको लागि अन्तिम आदेशको लागि अन्तर्कालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले यसलाई खारिज गर्नुको आवश्यकता छ होइन, र 15 दिवसको कार्यपालिका अगाडि बढाउनु पर्छ भन्ने आदेश पनि हो। तर हामीले अब कलानी सर्वोच्च अदालतले अब कार्यपालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तर्कालीन आदेशमा आएको अवस्थामा आफ्नो कार्यपालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तर्कालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सम्बन्धित सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मानसाथ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि बढेका हौँ। किनभने कार्यपालिकाको नीति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तर्कालीन आदेश दिनको लागि सर्वोच्च अदालत सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाट सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो कानूनको व्याख्याता हो उहाँकै आदेश अनुसार नेपाली काङ्ग्रेस 15 महाधिवेशनको कार्यपालिकामा प्रवेश गरेको अब तपाईँले भन्नुभयो एकताको कुरा त व्यवहारिक पक्ष त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने 15 महाधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 महाधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो यो राजनीतिक विषयलाई विवादको विषय बनाउने राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने राजनीतिक विषयलाई 15 महाधिवेशन गर्न नदिने वा भाग नलिने भाग दिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ यसको समाधान त हामी 15 महाधिवेशनले गएर खोज्ने हो नि त। किनभने त्यसमा 77 जिल्लाको हाम्रो 61 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि यस्ता खोजी भएको छ। त्यति मात्रै होइन अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा निर्णय शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसलाई विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै पार्टीहरू धेरै नेतृत्वहरू उत्तर पश्चिम भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। यसमा मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यपालिका निकालेर अर्को कार्यपालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो। नेपाली काङ्ग्रेसमा फेरि अर्को महाधिवेशनका तिथिमिति तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई भविष्य विषय पनि बनाउन चाहेको छैन र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न उत्तर पक्षको नेतृत्वहरूसँग बसेर सबैलाई जसरी यताको केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्थे त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू उत्तर पक्षको पनि भाग लिन जाने हो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न छ कुनै निषेधको त्यहाँ वातावरण छ भन्ने त्यसलाई छलफल गरेर सकियो होइन, तर त्यसलाई पार्टी सभापति पनि तयारी हुनुहुन्छ। तर पार्टीको महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सरह हुन्छ। यसमा मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतेको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसरी आएर भाग लिन र त्यो निष्पक्ष बनेबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेको छौँ। पार्टी सभापतिले त्यसको पहल गर्ने पनि गरिरहेको छ। हामीलाई आशा छ सबैले त्यसलाई तपाईँले भने यसमा कुनै कानुनी विवाद छँदै छैन, अनि यो राजनीतिक विवाद बनाएर पार्टी संगठनलाई कमजोर गराउने भने एकजना प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा यो नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको संगठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिभाषा छ भनेपछि एउटा बाढीले गर्दाखेरि जनमन गुमाउनु परेको छ, अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्ष रहेको छ, अहिले सरकारले 5 वर्ष सरकार चलोस् तर त्यो सरकारले जनताको मनोभावना कानुनी शासन संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ। तर पनि उहाँहरूलाई मात्र डाटाहरू मतदेव तर डाटाहरूको असन्तुष्टिहरू यति छुटो भएर आइसकेको छ
1: होइन कालो बजारी बढिया छ ग्यासको अभाव
2: तपाईँको काला बजारीहरू एउटा कृत्रिम अभावहरू ग्यासको अभावहरू कृत्रिम अभावहरू मूल्य वृद्धि भएको छ यतातिर यत्रो दैनिकको बाटो होइन जनधनको खेती भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ अगाडिको प्रकोपबाट तपाईँ देखिराख्नु भएको छ सरकारले आफ्नो दायित्व काम अगाडि बढेको छ भने प्रतिपक्षी पनि हेर चियाको बानी गएर बसेर मनाचारी जुटेको काम अरू नेताहरू आफ्नो कामहरू गरिराख्नु भएको छ रूपको लागि त्यस्तो किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सहयोगहरू बैठकमा गएर कसरी विभिन्नको राष्ट्रिय संकटलाई समाधान गर्ने एकदमै हामी संकटमा साथ दिनुपर्छ भने प्रतिपक्षीले भूमिका निर्वाह गरेको छ भने अर्कोतिर अब दुःख परेका जनतासँग जोडिएका जति पनि संकटका कुराहरू छन् मूल्य वृद्धिका कुरा छन् अभावका कुरा छन् होइन विभिन्न किसिमका जुन समस्या भोगिरहेको छ त्यसै पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भने छलफल गरिरहेको छ तर पनि मलाई लागिरहेको छ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ यसमा काङ्ग्रेसलाई संरक्षणलाई मजबुत गराउनलाई त पन्ध्रमा अधिवेशन त सबैको लागि एउटा ठुलो अवसर हो किन वैधानिक ढङ्गबाट पन्ध्र अधिवेशन गरिसकेपछि काङ्ग्रेसको काममा धेरै ठुलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ साथीभित्र गान्तिक संगठनका कुराहरू राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू भोलिको स्थानीय निर्वाचन प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ. यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू आम जनताका मुद्दाहरू संविधानका कुराहरू लोकतन्त्रका कुराहरू यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बढो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि. त्यसलाई चाहिँ नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन. सर त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको संगठन राष्ट्रिय राजनीतिको कुरा अहिलेको सरकारले गरेका कामहरूका कुराहरू होइन जनताका सरकारका कुराहरू राष्ट्रिय राजनीतिलाई जनसरकारसँग जोडिनु पर्यो यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन. त्यसलाई कार्यान्वयन गर्नुपर्छ त पास पारित भएका राजनीतिक नीतिहरू आर्थिक नीतिहरू संगठनका नीतिहरू पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ. त्यसको लागि काङ्ग्रेसले आफ्नो संगठन त्यो ढङ्गबाट पनि लिएर जान्छ. त्यो बेलालाई त्यो नेतृत्व चयनको विषय मात्रै नभनाइस होइन यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठुलो एउटा थलो पनि हो शक्तिशाली थलो पनि हो. त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट विभिन्न किसिमका राजनीतिक विवादहरू राजनीतिक मतभेदका कुराहरू उठिरहेको छन्. त्यो अहिले समय नै त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको औचित्य पनि छैन. पार्टीभित्र हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौँ तर बाहिर त्यो विषयलाई विवादको विषय बनाएर पार्टी संगठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस नहुँदाखेरि उसले धेरै पार्टीलाई मजबुत बनाउँछ.
1: हस् पुष्पावतीजी, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद. नमस्कार. नेपाली कंग्रेसका उपसभापति पुष्पा भूषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
3: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा. ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है. खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी.
4: ल ल आमा, म तँ गए छु आए.
3: होइन, आजै आइपुग्छस् र?
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि. हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ. साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ. वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्रादी चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029-577-128 मोबाइल नम्बर 9852445141।

0: नमस्कार, म गायक अशोक मुखर्जी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख विश्वथम रेडियो अरू।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद सञ्जी।
1: नेकपा एमालेमा उनी हटाउन निकै ठूलो दबाव बढेको हो, अन्तर संघर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा।
2: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शंकर पोखरेलले पनि, रामरायर थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढंगले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौं महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौं। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौं, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपट रूपमा
1: बादल शंकर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक लाएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद तरिकै चर्किन्छ।
2: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामरायर थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव संकलनको काम सम्पन्न गर्यो। हजारौं एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू सुझावहरू प्रस्तुत गर्नु भएको थियो। ती सबैमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामरायर थापा बादल र महासचिव शंकर पोखरेल हो। बैठकले नै महासचिव शंकर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनु भयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामरायर थापा बादलले पनि प्रतिवेदन लेख्नुभएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यसकारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारू हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ। त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमाले को लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिष्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्ष भन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्दा मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ, महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिष्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको दुई तिहाई नजिकको सरकारले बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बीचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठूला ठूला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
1: भएको छ। दुई तिहाई नजिकको सरकारले काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने,
2: अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्टै के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ, त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थे होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि तिनीमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
1: सरकारले प्रयास गरिरहेको छ नि त होइन,
2: पहिलो दिनबाट पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेको थिए, 11 गतेबाट सुरु गरे, यतिखेर त मान्छे सकुशल निस्किसक्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ, म अहिले पनि कामना गर्छु। धेरै ठुलो चाहिँ नि जनधनको क्षति भएको छ, यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो, तर नियतिले हामीलाई त्यही पुर्यायो सरकारको असक्षमताले। त्यस कारणले गर्दाखेरि मैले यति मात्रै यो प्रसङ्ग ल्याउन खोजेको, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृङ्खलताहरू त
1: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँबाट खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
2: अहिले अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो, भारतले केपी शर्माहरूले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन, तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदै छ, जसमा दुइटै धारणा छ, केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नुभएको छ भने कति मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीहरूलाई के भनेर गाली गर्ने भनेर एउटा न्यु बनाएको अवस्था पनि छ, दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ 10 को बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठूलो गम्भीर त्रुटि चाहिँ गरेकै छ, त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठूलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जम्बा जम्बी त्रिशुलीमा त्रिदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन, यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने बनायो 5 दिन होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चित्र चढेर रिबन र रातो रिबन र कैची बोकेर जानु भएन उद्घाटन गर्न। अस्ति नै एउटा एकजना मान्छे चाहिँ नि सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर तरतर चाहिँ आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन। डायरी र उहाँको डायरी र चाहिँ उहाँको अरू सामग्री झोला हर्कैले बोकिरहेछ पछाडि। त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने आफ्ना सामग्रीहरू सामान्यतया कतिपय अरूलाई दिइँदैन बोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिएको छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न, यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको श्रीवन काट्न जानुहुन्छ होला। हिजोअस्ति देख्नुभयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ। यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु पर्ने,
1: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न, होइन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने, विपत्तिसँग जुत्न, विपत्तिसँग आइ लागिसके पछाडि चाहिँ काम गर्नु त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैन नि त, होइन।
2: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो। उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाव सुझावहरूको कारणले जाने हुनुभयो, क्या अरे, त्यो एकदम सकारात्मक कुरा हो। जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्। अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छ, छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि, तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ। त्यही कारणले गर्दा ग्लोबल वार्मिङ को समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो। अब हाम्रो सम्भवतः कयौं चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्, माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो संख्यामा जनता। यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो। यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बीचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने यसले हामीलाई असाध्यै राम्रो गर्छ। होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ। त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले ठिक छ, विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ, काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ। एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
1: रवि लामिछानेजीले राम्रो छ नि त, अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नुभएको छ,
2: होइन ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाइ के हो त भनेदेखि जतिसुकै ठुलो सिट संख्या आएको प्रधानमन्त्री भए पनि थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफै नै बोलाउनु पर्छ, किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त। प्रधानमन्त्री नै कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, साथमा केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ। त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 गते बाढी आयो, 10 गते युवा संघको नेतृत्वमा क्षितिज थेबे मान क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गर्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थिएँ, अन्य राजको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो। अहिले पनि म तपाईँलाई बताउँछु रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 जनाको टोली तैनात भएर विनोद श्रेष्ठको नेतृत्वमा अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नु भएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेरै बस्नु भएको छ, भोलिन्टियर फोर्सको त्यति नै ठुलो संख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ। अहिले पनि युवा संघले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कूलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ, अनि रासुईको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 दिन बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कूल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर त्यसपछि उहाँ नुवाकोट जानुभयो। हामीले के भनेका छौँ भने हामी त यस्तो विपदको बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार राहत पुनर्स्थापना पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भनेका पनि हो, गरि पनि रहेका छौँ, अझै पनि हामी गर्न तयार छौँ। तर त्यो त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ, यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000 भन्दा बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ, यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो सौजिलो कुरा होइन। त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौँ। प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बीचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता हो।
1: विशाल भट्टराईजीको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: स्वागत
1: नेकपा एमालेका नेता विशाल भट्टरा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः
3: आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जताउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघुजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295712692 फोन नम्बर 98423 4509।
8: छिटो निस्कन भनेको ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुन्छ पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्छ पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टी का साथ तयार पार्नु परेमा तयारी गर गहना उचित दर भावमा खरीद बिक्री गर्नु परेमा राशि अनुसार का पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशि का पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862 13 67 44 9915 38 77 75
3: खसीको मासु साथी सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ बारी खर्कैको नारञ्जो बारी।
7: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौं। बाढी पहिरोले प्रताड़ित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौ बाढी प्रभावित क्षेत्र, नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताड़ित बनेको एउटा परिस्थिति छ। आज आमा छोदुम्बो गाउँपालिकाका अध्यक्ष बुतुम तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हजुर, नमस्ते, धन्यवाद।
0: बुतुमजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौँ, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्? बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओहोरदोहोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
1: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ अझै पनि, सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
0: अहिले पनि,
1: किनभने त्यहाँ सड़क सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सड़कको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ। र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन। र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पुरै नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
0: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैन, अब वासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
1: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन, त्यहाँबाट पैदल यात्रा गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको। अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेगुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए पनि पुऱ्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ। र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र संघ सरकारलाई पनि फोन गरेर, यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर, अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत नै ढुवानी गर्नुपर्छ, त्यहाँ होइन 2-4 परिवार 20-30 परिवार भए त त्यो हेलीले पनि 1-2 लोडले पुग्ला, त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले 100 पटक चाहिँ ढुवानी गर्नुपर्छ। अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छु भन्ने एनजिओहरू पनि आउनु भएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
0: सरकारले सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन यो दुःखको समयमा भने
1: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौँ, किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको 2-4 दिनमा सबै उडानहरू जुन मानिस जिउरो उद्धार, घाइते उद्धार, लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो, राख्थे। तर अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो, जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ। तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनुपर्थ्यो, र जहाँ सड़क पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ, तर पनि यसरी जहाँ सम्भावना छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन, ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनुपर्थ्यो जस्तो लाग्छ मलाई।
0: ए, भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले, होइन? राहतमा विशेष गरी राहतमा समस्या देखिएको छ,
1: एकदमै राहतमा एकदमै समस्या छ। अहिले मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ, अब यो यदि तपाईँहरूले चारो राहतको व्यवस्था पनि गर्न सक्दैन भने हामीसँग टुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो। बरु हामी आलु खान्छौँ, अलिअलि भएको पिठो खान्छौँ, तर तपाईँले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर प्रचार दिइरहेको अवस्था छ। र कतिपय नागरिक अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु, बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु, हामी गाउँबाट निकालिदिनु, अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने त्यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ।
0: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन, जस्तो अब तपाईँ त गाउँपालिका प्रमुख हो, स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ, तपाईँको मागमा सरकार कतिको लचक छ, सुनिरहेको छ कि छैन?
1: अब अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति च्याक जोडेको छ। योभन्दा अगाडि जुन घटना घटेको 2-4 दिनसम्म पुरै भरगोल अवस्थामै थियो। त्यहाँ चाहिँ स्थानीय सरकार र सङ्घीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन। अहिले फेरि मिटिङ बसेर अब चाहिँ यसपटि हामी जिल्लामै विपद व्यवस्थापन समितिको मिटिङमै बसेर त्यो राहत व्यवस्थापनको लागि पनि केन्द्र सरकारले बटुल्ने अनि प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले वितरण गर्ने भनेर एउटा निर्णय बसिसकेपछि अहिले चाहिँ एकदमै कनेक्ट जोडिरहेको अवस्था छ सर।
0: अब सरकारले कोर्डिनेसन त गरिरहेछ, तपाईँले भन्नुभएको छैन हेलिको पर्याप्त सुविधा दिनु पर्यो हामीलाई, केही संस्थाहरूले चाहिँ त्यहाँ राहत दिन्छु भनिरहनु भएको छ भनेर कोर्डिनेसन गर्न सक्नु भएको छैन कि नसुने हो सरकारले?
1: होइन, त्यो हामीले चाहिँ बारम्बार अनुमति दिनु भनेर पत्रहरू पनि लेखिरहेको अवस्था छ। त्यहाँ चाहिँ एक एक दुई फ्लाइट हेलीले पुग्दैन, 100 पटक चाहिँ ध्वनि गर्नुपर्छ भनेर हामीले पत्र पनि लेखेका छौँ, यता जिल्ला प्रशासन कार्यालय, यता केन्द्रीय विपद प्राधिकरण कार्यालय, सबै समितिलाई हामीले पत्र लेखेर जगजगाइरहेको अवस्था छ। र यसलाई अहिले चाहिँ अलिकति 2 दिन भयो, अस्तिदेखि चाहिँ अलि हेलीबाटै ओसारिरहेको अवस्था छ प्रशासनको पहलमा, तर त्यो पर्याप्त होइन। अब यसलाई चाहिँ हरेक गाउँलाई, पुरै गाउँ नै नाकाबन्दी भएर बसिसकेपछि प्रत्येक गाउँलाई एक बोरा चामल, एक पाकेट नुन, एक लिटर तेलको व्यवस्था चाहिँ पुर्याउन सक्यो भने चित्त बुझियो भन्ने नै हो। र त्यहाँ चाहिँ लगभग 1200-1300 घर परिवारलाई त्यो राहत पुर्याउनलाई एकदम जटिल पनि छ। एउटा त्यो सानो हेलिकप्टरले 6-7 बोरा चामल बाहेक बोक्न सक्ने अवस्थाहरू देखिएन। त्यसपछि हामीले ठुलो हेलीले पनि ओसार्नुपर्छ भनेर यामै 17 बाट चाहिँ अलिक ठुलो धेरै राहत चाहिँ बोक्न सक्छ भने बुझियो। र यसको लागि हामी गाउँपालिकाबाट हाम्रो जनप्रतिनिधि, कर्मचारी साथीहरू र त्यहाँको स्थानीय पब्लिकहरू मिलेर हामीले हिजोसम्ममा हामीले चिलिमे अनि गोल्जुङ बेसी भन्ने ठाउँमा चाहिँ हामीले हेलिप्याड यामै 17 ल्यान्ड गर्न सक्ने हेलिप्याड पनि हामीले तयार गरेको छौँ। अब त्यहाँ राज्यले अब हेली उडान कतिको अनुमति दिन्छ र हेली उडान मार्फत कतिको ध्वनि गरिदिन्छ भन्ने चाहिँ हामी आशामै राख्नेछौँ।
0: अब अलिकति उद्धारको कुरामा के छ, त्यहाँ उद्धारको काम त्यो एरियामा सकिएको के छ, त्यहाँ उद्धारको काम त्यो एरिया सरकारसँग यहाँको आग्रह के छ जाँदा जाँदै के भन्नुहुन्छ?
1: सरकारले चाहिँ त्यहाँको नागरिकलाई अहिलेको जटिल समस्या भनेको राहत व्यवस्थापन नै हो। जुन राहत व्यवस्थापन गर्नको लागि त्यहाँ जुन सडक सञ्जाल छैन, मान्छे पैदल यात्रा गर्ने बाटो छैन, यसलाई चाहिँ हेलीको ढुवानी मार्फत चाहिँ पर्याप्त पुर्याउनु पर्छ। नभए त त्यहाँको नागरिकहरूले धैर्यता टुट्नेछ, फेरि यो दुःखद घडीमा त्यहाँ आन्दोलनहरू अथवा त्यहाँको जनगुनासोहरू व्यापक उठ्नेछ भन्ने चाहिँ म अनुरोध गर्छु सरकारलाई।
0: हस् हा बुझुङ्गी, यहाँको महत्वपूर्ण समयका लागि र त्यहाँको जानकारीका लागि धेरै धेरै धन्यवाद, नमस्कार। आमा छोदिङ गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङ। आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

संचालन हुनेछन्। धादिङ बेसीतर्फ गुड्ने गाड़ी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म धादिङ बेसीबाट परेवा टार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाड़ी बेलुका 7 बजेभित्र परेवा टार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्र संघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट पनि आयोजना गर्दैछ।

0: दिएको छ। राइट टू रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढ़ी, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राक्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा

0: घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। भर्खरको भोटेकोशी बाढ़ीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढ़ेर प्रति डलर खरिद दर 152 रूपियाँ 59 पैसा र बिक्री दर 153 रूपियाँ 19 पैसा कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोड़िएको साउदी रियाल एकको खरिद दर 40 रूपियाँ 63 पैसा र बिक्री दर 40 रूपियाँ 79 पैसा तोकिएको छ। कतारी रियल एकको खरिद दर 41 रूपियाँ 86 पैसा र बिक्री दर 42 रूपियाँ 2 पैसा तोकियो छ भने युएई दिराम एकको खरिद दर 41 रूपियाँ 55 पैसा र बिक्री दर 41 रूपियाँ 71 पैसा तोकिएको छ। मलेसियन रेंगेट एकको खरिद दर 37 रूपियाँ 49 पैसा र बिक्री दर 37 रूपियाँ 63 पैसा तोकिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउने जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझेदार धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ़दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबै मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकै धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकेर 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युए दुवै इमर्जिङ टीम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरूद्ध। धादिङको परेवाटार मास्टर सड़क आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेण्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने। राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपतिको समिति गठन। कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा शुरू हुँदै सम्मेलनका सबै मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने। र एसीसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरूद्ध पहिले ब्याटिङ गर्दै।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।

अङ्कुवा सवाद डट जीओभी डट एनपीबाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520598079, सङ्खुवा सभा 029420049, 98527376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झुक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: भर्ना खुल्यो, शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 029570208, 9841-25969, 9842-52496, 9841-93686 र 9842-76778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको स्वामिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले स्वामिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समीन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 9841-06622।
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
8: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

कार्य क्षतिग्रस्त माथि र त्रिशुली एक जलविद्युत आयोजनामा सातजनाको शव फेला परेको छ। सुरुङ तथा हेयरवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ सातजनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानी जनाएको छ। भदौ दशको बाढ़ीपछि 216 मेगावटको माथि र त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियर सहितको समूहले अडिट एकको क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रेज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। यसै गरी मैलुङ क्याम्प साइटमा मिनी एक्सकाभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट तीनमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा 1,433 जना कार्यरत थिए। तीमध्ये आजसम्म 878 जनाको मात्रै उद्धार भएको छ। बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसोमा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भदौ 10 गते बाढ़ीका कारण अवरूद्ध सड़कमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैरुङ स्याफ्रेवेसी तथा नुवाकोटको टोखा छहरे सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोको बोटेको सिगाउपालिका 2 अरणीको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगरे खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कडाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुर्कोट र नेपाल थोक कटुञ्जेबेसी सड़क खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसैबीच भोटेको बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था मिलाइएको छ। सड़क साग्रो काले दुवैतर्फबाट एकै समयमा गाड़ी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था समेत गरेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष औद्योगिक व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कोलियान सहभागी थिए। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदेशी राणाले गर्नुभएको थियो। छलफलका लागि व्यवसायी मीनबहादुर गुरूङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ भने उपस्थित हुन नसकेको जनाइएको छ। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सभाको संवादलाई निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताएका छन्। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्तनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावक टोलिने प्रतिबद्धता जनाउनु भएको समेत बताइएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भुटेको सित्रे सुलीबारीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पुगेका छन्। साथमा गृहमन्त्री शोभन गुरूङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएईका राजदूत अब्दुल्ला जरवान अल शम्सीबाट 45 टन राहत सामग्री बुझी लिएको समेत जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा गर्ने सम्बोधनमा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 89 महासभालाई सम्बोधन गर्दा भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामू राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगरीय भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानी नोक्सानी कोषबाट तत्काल र न्यायचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत हुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन समेत अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिदा तल्लो तटीय क्षेत्रमा परेको असर विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री सुशील खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। र एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन्। मलेसियामा जारी खेलमा शेखले युए विरूद्ध 101 बलमा शतक बनाएका हुन्। उनले 8 चौका र 4 छक्का प्रहार गरे भने एक दिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक रहेको समेत जनाइएको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुंगो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्रिय खेलकुदको 9 संस्करण 2079/28 कार्तिक 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। यता राष्ट्रिय खेलकुद प्रतियोगिता भने सञ्चालन हुन सकेको छैन। हौस त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: अरू 97.6 MHz हरपल हर तपाईँ सँगै
1: आँखा सिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आयो।

0: हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: गरौँ कि, कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852514490, 9812376742 र व्हाट्सएप नम्बर 9704583002। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा बोसो जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई डिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालका सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्हार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जुन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सदानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 9852555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852777376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: एकपटक म सम्झिन्छु सम्पूर्ण दिदी बहिनी आमा बुवाहरू दाजुभाइहरू दिदी बहिनीहरू जहाँ जहाँ भए पनि हामी तपाईँको कोही होइनौ तर केवल एउटा शुभचिन्तक चाहिँ जरूर हौ त्यसैले हामी सँगै छौं सँगै यात्रा गरौं 11 बजेसम्म रहन्छौ 4541 9394 को लाइन खुल्ला गरेका छौं तपाईँका मन परेका भाका सुन्दै सुनाउँदै अघि बढ्नेछौ यो रमाइलो शनिबार यो सुख शनिबार तपाईसँग बिताउनका लागि हामी आएका छौं भने यहाँहरू सबैजना तम तयार भएर बस्नु भएको छ हामी कमेन्टहरू पनि पढ्दै जाउँला तपाईसँग कुराकानी पनि गर्दै जाउँला तर यो कार्यक्रमको ढोका उगार्दैछु विष्णु माझीले पछिल्लो समय बजारमा ल्याउनु भएको घरबार बलको गीत यही गीत तपाईँलाई सुनाउँछौं

0: यस्तै सामै घरबाट विष्णु माझीको स्वरमा सुन्दरमरी अधिकारीको शब्द र भाका सिर्जनामा सपना म्युजिक प्राली मार्फत बजारमा आएको पछिल्लो समयको नयाँ गीत तपाईँका लागि प्रस्तुत गर्यौं। पुनः स्वागत गर्दछु कार्यक्रम इन्द्रेणीमा। तपाईँ हामी सँगै यात्रामा छौं। 4591 3 सय 4591 4 सय हामीले खुल्ला गरेका छौं। को हुनुहुन्छ लाइनमा? स्वागत गरौं। नमस्कार।
1: हेलो, नमस्ते। नमस्कार।
0: शुभ नाम?
1: म यता भोजपुर अरुणपारीबाट वरुण सन्त।
0: वरुणजी के छ, सन्चै हुनुहुन्छ?
1: ठिकै छ भाइ, राम्रै छ। घाम लागिरह बाबालाई चाहिँ टिप्न जान आँटेको। ठिकै छ, राम्रै छ,
0: राम्रै छ। अहिले कुनबाट सुन्दै हुनुहुन्छ?
1: मैले अरुणबाट सुन्दैछु।
0: अरुणबाट भोजपुर आसपासका क्षेत्रमा सबैजनालाई सम्झना, मिठो माया छ। अब हरितालिका तीज नजिकिँदैछ, शुभकामना पनि राख्न सक्नुहुन्छ?
1: ए हुन्छ। अब विशेष त अब मैले गीत रोजेको छु, एउटा पूर्वेली गीत रोजेको छु मैले रोज्दा
0: चाहिँ।
1: विशेष अब यो गीत चाहिँ तपाईँलाई अनि अहिले जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई, अनि आज जन्मदिनमा लगाउनु भने हाम्रो शारदातम ठकुरी हुनुहुँदो रहेछ उहाँलाई, अनि त्यसै गरी बिमला राई हुनुहुन्छ उहाँलाई पनि जन्मदिनको शुभकामना, अनि विशेष त मेरो एकदम प्रिय साथी आशिष जैन बस्नेत, हाम्रो कृष्ण तामाङ, अनि सरस्वता पोखरेल, अनि हाम्रो साथीहरू हुन्छ प्रवीण मगर, भाइ निमा शेर्पा, भाइ सुन्ता कुलुङ, सुनु सुनिता, अनि सुनिता, अनि हाम्रो बाली कुमार लामा भाइ पनि हुँदै सुन्दै हुन्छ होला, हाम्रो ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, सुर्बेली आकाश राई, सुमी लिम्बू, अनि कुमाला मुखिया, मुना मुखिया हुनुहुन्छ, अनि चामलिङ निकोमला पनि सुन्दै हुनुहुन्छ, ईश्वरी म्याङ लगायत हाम्रो लभ स्टार सन्तोष,
0: अनि हस् हस् धन्यवाद। वरुण चञ्चले यो बेला भोजपुरबाट हामीलाई सुन्दै हुनुहुन्छ, धन्यवाद यहाँलाई। अर्को टेलिफोन लाइन 4591 3 सय 4591 4 सयमा जानुभन्दा पहिला प्रेम भण्डारीले दर्शन नमस्ते, मोरङबाट कार्यक्रम सुन्दैछु। प्रेम भण्डारी, मिठो सम्झना, राज घले मगर, प्रमिला राई, रचना चौहान, विष्ट मगरनी मगर लगायत सबैलाई सम्झना माया भन्नुभएको छ। टीकाराम सुनवारले रामछापको मान्छे काठमाडौँबाट कार्यक्रम मार्फत सबैलाई सम्झिनु भएको छ। धेरै साथीहरूको नाम लेख्नु भएको छ। सोना कन्दवा, कमल श्रेष्ठ, मिडिया प्रेमी निर्मला बनेम, जीवन सुब्बा, भूमिका राई लगायत सबैलाई सम्झना सहित यहाँले हामीलाई कमेन्ट गर्नुभएको छ। राम भुजेलले गुड मर्निङ, नमस्ते, नमस्कार, कार्यक्रम मार्फत सबैलाई सम्झना माया, परिवर्तन सम्भव, लाइभ हेर्दैछु बौद्ध तल्लो कुमारी कालबाट, हजुरको कार्यक्रम मनपर्छ, बज्ने भाका सबैलाई भन्नुभएको छ। रोमन मुक्तान तामाङले मिठो सम्झना, अब बज्ने भाका मार्फत सबैलाई सम्झे भन्नुभएको छ। कविता नेपालीले गुड मर्निङ, नमस्ते, नाइस भोइस, लाइक युर प्रोग्राम भन्नुभएको छ। घर सिन्धुपाल्चोक मेलम्ची, अहिले चाहिँ म काठमाडौँबाट कार्यक्रम हेर्दै सुन्दैछु, सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। रामजी घिमिरेले नमस्कार, म पनि सुन्दैछु चितवनबाट, सबैलाई सम्झना मिठो मायाको साथमा बज्ने भाका सुन्न र सुनाउन चाहन्छु भन्दै साथ दिनुभएको छ। अनि दिपु कान्छोले गुड मर्निङ, नमस्कार, कार्यक्रम सुन्दैछु यता सुदूरपश्चिम डोटीबाट, सबैजनालाई मिठो सम्झना मिठो माया, कार्यक्रम धेरै राम्रो लाग्छ, म नियमित रूपमा नछुटाइकन सुन्ने गर्छु भनेर साथ दिइरहनु भएको छ। नवीन मगरले नमस्ते दाई, शुभ बिहानी, सबैमा मिठो सम्झना, नाम मेरो नवीन मगर, कार्यक्रम मार्फत सबैलाई सम्झेको छु भन्नुभएको छ। राजेश ढकाल, लोकप्रिय गायक सर्जक आदरणीय राजेश ढकालज्यूले शुभ बिहानी, शुभ दिन, सबैको दिन शुभ रहोस् भन्दै हामीलाई साथ दिइरहनु भएको छ। यहाँहरूको दिन पनि शुभ रहोस्, सुखद रहोस्, यही प्रार्थना गर्छौं। विजय थापाले गुड मर्निङ, नमस्कार, कार्यक्रम मार्फत सबैलाई सम्झना भन्नुभएको छ। राम भुजेलले यो कार्यक्रमबाट सम्झिनु पर्दा काभ्रे भुम्बुमा गाउँपालिकाहरू परेका छिमेकी साथीहरूलाई यो कार्यक्रम मार्फत सम्झिँदै छुटिन्छु भनेर छोटो मिठो रूपमा हामीसँग प्रस्तुत हुनुभएको छ। ढकाल धर्मराजले नमस्ते, म धर्मराज ढकाल दुबईबाट कार्यक्रम सुन्दैछु, जन्मदिन मनाउनुहुने भोजपुरका दाजु अर्जुन ढकाल, युएसएमा हुनुहुने दिदी सञ्जु घिमिरे, धरानको मिडिया प्रेमी साथी नानु सबिना राई र सुनसरीका साथी डमर माझीलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै शुभ दिनको कामना भन्दै हामीलाई सम्झिनु भएको छ, धेरै धन्यवाद। अर्को सन्तोष काफेले मिठो सम्झना पुष्प अञ्जलीलाई सम्झिनु भएको छ। दर्पण मगरले नमस्कार, कार्यक्रम मार्फत सबैलाई सम्झना, भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु भन्दै गर्दा पूर्ण बहादुर मगरले कार्यक्रम मार्फत सबैलाई सम्झना, रोल्पाको मान्छे हाल भने मलेसियाबाट कार्यक्रम सुन्दैछु, सम्झिनु पर्दा मलाई पूर्ण बहादुर भनेर चिन्ने र चिन्ने सबैलाई सम्झना र माया भन्नुभएको छ। जनक रोजाली मगरले गुड मर्निङ, नमस्कार, सबैलाई सम्झना, मिठो मायाको साथमा हामीलाई साथ दिइरहनु भएको छ। निरोज सेवाले नमस्ते सरोज दाई, रामेछाप घरभई काठमाडौँ कलङ्कीबाट म कार्यक्रम सुन्दैछु भनेर भनेर साथ दिनुभएको छ भने चन्द्रमाया तामाङले दाई नमस्कार कार्यक्रम सुन्दैछु सबैलाई सम्झना मिठो माया कपनबाट है भन्नुभएको छ भने जीवन पातलीले नमस्कार हामी यता कैलालीबाट भन्नुभएको छ रेणुका खतिवडा लोकप्रिय गायिका लु कार्यक्रम राम्रो भन्दै हामीलाई साथ दिइरहनु भएको छ हेर सबैको जय होस् अब हामी एउटा गीत सुनौ गीतपछि अनि कुराकानी गरौंला लाइनमा फेरि धेरै बेर हुक गराउनु पनि भएन नमस्कार
1: हजुर नमस्ते
0: जीवन सांगीतिक मगर

मिठो पूर्वेली गीत प्रस्तुत गर्यौं यहाँको रोजाईमा। यो गीत पश्चात पुनः स्वागत छ। 4591-3000-4591-4000 हामीले यहाँको लागि खुल्ला गरेका छौं। हामी तपाईँको रोजाईको भाका तपाईसँगै सुन्दै र सुनाउँदै अघि बढ़िरहेका छौं। गोपाल तिरुवाले दर्शन नमस्कार दाजु, के छ खबर? सन्चै हुनुहुन्छ। कालीकोट जिल्ला पचाल झरना गाउँपालिका नौ तीखार्तीबाट सबैमा धेरै धेरै सम्झना र माया छ है भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिठो माया र सम्झना। गणेश सोरालीले नमस्ते, गुड मर्निङ झोरले, म पनि कार्यक्रम सुन्दैछु संकुरा सभाको धर्म देवीबाट। सबैमा सम्झना मिठो माया। अहिले भने काठमाडौँ केप यता कफनबाट कार्यक्रम सुन्दैछु कार वासदेखि भन्नुभएको छ। रेणुका खतिवडाले हाम्रो तीजको गीत पनि बजाउनु पर्यो भन्दै साथ दिइरहनु भएको छ। मैले कतै कतै सुनेको थिएँ रेणुका खतिवडाको यसपटकको तीजको गीत चाहिँ टिकटकमा सुनेको थिएँ। निकै मौलिकता बोकेको, निकै राम्रो उत्कृष्ट लागेको थियो। रेणुकाजीलाई बधाई एवं शुभकामना छ। नरेश बोहराले गुड मर्निङ नमस्कार, सन्चै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु, सबैलाई मिठो सम्झना भन्नुभएको छ। अनि त्यस पछाडि उहाँले बजाङको बुङ्गलबाट है रेडियो फेरो 90.2 MHz प्राविधिकमा बस्दैछु भन्नुभएको छ। धेरै धन्यवाद यहाँलाई। यति बेला रेडियो बुङ्गल बझाङबाट यो कार्यक्रमलाई प्रविधिमा बसेर साथ दिइरहनु भएको छ। बझाङ आसपासका क्षेत्रमा हामीलाई 90.2 MHz सुन्दै हुनुहुन्छ। प्रेम राईले कमेन्ट गर्नुभएको छ, नमस्ते गुड मर्निङ सरोज दाई, म पनि सुन्दै हिँड्दैछु फापरबारीबाट, सबैमा मिठो सम्झना माया भन्नुभएको छ। प्रेम राईले धामी छ है, कार्यक्रम मार्फत म सबैलाई सम्झिन्छु भनेर साथ दिइरहनु भएको छ। धेरै धेरै धन्यवाद। यति बेला 4591-3000-4000 को लाइनमा हामी कुराकानीको क्रममा छौं। तपाईका मन परेका भाकाहरू, तपाईले मन पराउनु भएका गीतहरू हामी प्रस्तुत गरिरहेका छौं। यो बिहानीको समय सबैजना घरमा हुने समय हो। बिहानीको काम सकेर अब यति बेला खाना खानै ओर्ने, थकाई मार्ने समय हो। तीज नजिकै गर्दा मैले अघि प्रसंग जोड्दै थिएँ, यसपटक महामारीले गर्दा, यसपटक बाढ़ी पहिरोले गर्दा

0: यसपटक धेरै धनजनको क्षति भएका कारण यसपटक धेरै आफ्नो आफन्तजनहरू गुमाउनु परेका कारण यसपटकको रौनकता हामी नेपालीहरूमा छँदै छैन, पटकै छैन। तीज नजिकै आइसकेको छ तर तीजको रौनकता, तीजको माहौल, तीजको खासै त्यस्तो भाव आइसकेको छैन। तर पनि अब हामी तीजको यो पेरिफेरीमा छौं, तीजको माहौलभित्र छौं। केही शुभकामना तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ, दिन सक्नुहुन्छ, तपाईँलाई मनपर्ने भाका रोज्न सक्नुहुन्छ, सुन्न र सुनाउन पनि सक्नुहुन्छ। नमस्ते।
1: हेलो सर, नमस्कार।
0: नमस्कार हजुर, शुभ बिहानी। को बोल्नुहुन्छ कहाँदेखि?
1: म यो काठमाडौँको गोकर्णेश्वरबाट विष्णु नेपाली हो सर।
0: विष्णुजी, गोकर्णेश्वरमा के गर्दै हुनुहुन्छ?
1: मेरो पसल छ सर, सानो पसल छ।
0: के को पसल छ?
1: मेरो कपडा पसल छ।
0: त्यही कपडा पसल भनेपछि सुपानका लागि तपाईँकोमा आउँदा भयो।
1: हजुर हजुर, हुन्छ सर, हुन्छ हजुर।
0: एकदमै राम्रो सस्तो पारेर तपाईँले सिलाइदिनु भयो भने सबैलाई सिलाइदिनु पर्यो। सबैजना आउनुहुन्छ
1: हजुर?
0: सबैजना आउनुहुन्छ, सबैजनालाई राम्रो सिलाइदिनु पर्यो।
1: ए हजुर सर, हजुर सबैले लिएर
0: ल। शुभकामना, व्यावसायिक सफलताको शुभकामना छ यहाँलाई। हामीलाई सम्झिनु भएको छ,
1: धन्यवाद,
0: सुन्दै हुनुहुन्छ। तपाईँको खबर सुनाउनुहोस्, कस्तो छ?
1: मेरो खबर सबै ठिक छ सर, सबै राम्रै छ। अहिले अब जल्दो जल्दो अब देशमा त अब यस्तै छ, घटनाहरू यस्तै छन्। तैपनि हामी चित्त बुझाएर हामी अलिकति संवेदनशील भएर पनि अब बाँच्नुपर्ने, बचाउनु पर्ने अवस्थामा छौँ सर।
0: त्यही त, त्यही त हामीले सधैँ पीड़ा पर्छ, दुःख पर्छ, तर त्यहाँबाट हामीले उत्रिने प्रयास गर्नुपर्छ, त्यहाँबाट फर्को मार्ने प्रयास गर्नुपर्छ। बाँच्नेहरूले सङ्घर्ष गर्नै पर्छ, होइन? ठिक छ, हामी यो दिन भुल्ने छैनौ, यो समय भुल्ने छैनौ, यो दुःख भुल्ने छैनौ, हामी त्यसरी जानुपर्छ है।
1: ल,
0: तपाईँलाई मनपर्ने गीत रोज्नुहोस्।
1: मैले मनपर्ने गीत चाहिँ अहिले यहाँ एकदम समय अनुसारकै पादममा ल्याउनुहुन्छ हाम्रो काछे भाका गीत एकदम राम्रो छ, किनभने रेशम थापा दाईको यो बनाइदियो आँसुको जिन्दगी भन्ने गीत सुनाउनु
0: चाहन्छु। सम्झिनुहोस् साथीहरूलाई,
1: सर्वप्रथम हजुरलाई, हजुरको टिम सबैलाई, अनिखेरि उहाँ गीत गाउनुहुने अनि दाईले रेशम थापा दाईलाई, उहाँको पनि शीघ्र स्वास्थ्य लाभको कामना विचार बिमारी हुनुहुन्छ भए पनि एकदम उहाँहरूले हजुरहरूले गाउनु भएको गीत, हजुरले रेशम थापा दाईहरूले गाउनु भएको गीतहरू चाहिँ यो समय अनुसारको पावन एकदम मिल्ने खालको के सर त्यो भएको भएर अनि सबैजनालाई हाम्रो चाहिँ अब पूर्व पश्चिम सबै कलाकारहरूलाई चाहिँ सम्झिँदै बिदा हुन्छ सर। नमस्कार।
0: हस् हस्, धेरै धन्यवाद। हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो, उहाँसँग हामी छुट्यौं। 4591300, 4591400 लाइनमा अर्को लाइनमा कोही हुनुहुन्छ? नमस्ते।
2: नमस्ते, गुड मर्निङ है।
0: हजुर, शुभ बिहानी, को बोल्दै हुनुहुन्छ?
2: म गोर्खातीबाट दिनेश बराल बोल्दैछु।
0: दिनेशजी, हामीलाई सुन्दै हुनुहुन्छ?
2: सुन्दैछु हजुर।
0: दिनेशजी, के गर्नुहुन्छ तपाईँ त्यहाँ?
2: म त ड्राइभिङ गर्छु भाइ।
0: ड्राइभिङ गर्नुहुन्छ, ट्याक्सी चलाउनुहुन्छ?
2: होइन, बोलेरो। बोलेरो निर्माण सम्बन्धी
0: काम। ए, बोलेरो।
2: हजुर।
0: अनि सन्चै आरामै हुनुहुन्छ? हामीलाई पनि तपाईँहरूको कृपाले अहिलेसम्म ठिक छ। तीज नजिकैदेखि शुभकामना पनि दिन सक्नुहुन्छ?
2: विशेष गरी हिन्दू नारीहरूको यो महान चाड सबैलाई एकदम आफ्नो गतेर आफ्नो आफ्नो भए अनुसारको अवस्थाले हेरेर आफ्नो पर्वलाई मनाऊ, हजुर खर्च र अनावश्यक खर्चमा नपरौँ र जो जहाँ हुनुहुन्छ नेपाली महान दिदी बहिनीहरूलाई एकदम तीजको शुभकामना हुन्छ।
0: हस्, धेरै धन्यवाद छ। अब साथीहरूलाई सम्झिनुहोस्।
2: अस्तगन्त हजुरलाई अनि केटी सेलमा सपोर्ट गर्ने भाइलाई अनि अघिल्लो पक्षले रोज्नु भएको छ कि जुन रेशम थापाको रोज्नु भएको छ, मैले पनि रुमालाई छतिनुदेखि सुनेको यो दिनसम्म हजुरको स्वास्थ्यले साथ दिए अनुसारको यो देश र यो चाडपर्व अनुरूपको मनोभावना बुझेर गीत निकाल्नुहुने प्रिय स्रष्टालाई म पनि एकदम सम्मान व्यक्त गर्दै त्यो गीत उहाँलाई पनि विशेष सुनाउन चाहन्छु। अनि मेरा घर परिवारमा रहनुहुने दोलखामा मेरो बुवा मम्मी अनि मेरो इष्टमित्र दाजुभाइ जो जोले दोलखाको दिनेश बराल भनेर चिन्नुहुन्छ सबैलाई र अनि विशेष गरी त्यो सुनेर बस्नुहुने रिमरेन कार्यक्रमलाई माया गर्नुहुने र अनि चन्द्रमणी दाईलाई पनि मिठो सम्झना छ भाइले बिर्सेको छैन भन्दै छुट्टिन्छ
0: हस् धन्यवाद यहाँसँग पनि हामी छुट्यौँ दिनेश बराल हुनुहुन्थ्यो अब यस्तै कुराकानीको साथमा यो माहौललाई संगीतमय बनाऊ यहाँले रोज्नु भएको गीत प्रस्तुत गर्छौ कमेन्टहरू पनि छन् कुराकानी पनि गरौंला।

0: रेशम थापा र साथीहरूको स्वरमा सजिएको बनाइदियो आँसुको जिन्दगी गीत पश्चात फेरि पनि तपाईँलाई स्वागत छ कार्यक्रम इन्द्रिणी सुन्दै हुनुहुन्छ। स्टुडियो काठमाडौँको चावल स्थित केएल टावरको 9 तलामा छ। हामी तपाईँसँग गीत संगीतसँग नजिक रहेर साक्षात्कार गरिरहेका छौं। 4541-93-4541-94 यहाँको लागि खुल्ला गरेका छौं। हामी तपाईँका रोजाइका भाका सुन्छौं र सुनाउँछौं। लाइनमा कोही हुनुहुन्छ? नमस्ते। हजुर, को बोल्नु हुन्छ?
1: भाइ, म एउटा कलङ्कीबाट निरोज बोल्दैछु भाइ।
0: के भन्नुभयो?
1: एउटा कलङ्कीबाट निरोज बोल्दैछु भाइ।
0: निरोज सेवा।
1: हजुर।

0: पोखरीबाट मम बनाउँदै भन्नुभएको छ, मम बनाउँदै साथ दिनुहुन्छ, कोही कोही घर गृहस्थी सम्हाल्दै साथ दिनुहुन्छ, कोही बाटोमा हिँड्दै, कोही काम गर्दै, कोही हामीलाई विभिन्न ठाउँबाट, विभिन्न गाउँबाट, विभिन्न शहरबाट, विभिन्न देशबाट हामीलाई सुन्नुहुन्छ। पूर्णमाया डङ्गलले हामीलाई साथी दिनुहुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि विषम वास्तु देवकोटाले गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु। पश्चिम बाफीकोट गापा 9-6 विमला छोरा आयु आमा बुवा सबैलाई सम्झना छ, मिठो माया छ भनेर साथ दिइरहनु भएको छ विषम देवकोटाले। त्यसै गरी दर्पण मगरले लेख्नु भएको छ, गुड मर्निङ नमस्ते, सुन्दैछु भारतको हिमाचलबाट, सबैमा सम्झना मिठो माया भनेर। टिकाराम दर्लामीले नमस्कार संचालक दाई, म दैलेखबाट कार्यक्रम सुन्दै हेर्दैछु भनेर साथ दिनुभएको छ, धेरै धन्यवाद। लाइनमा जाउँ, नमस्ते।
1: गुड मर्निङ, नमस्कार दाई।
0: हजुर नमस्ते, शुभ बिहानी, को बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु यता शङ्करसभाको पाठको भनेर टुङ्ग्रुङबाट,
0: निमुजी आराम हुनुहुन्छ?
1: हजुर आरामै छु भनौँ न दाई।
0: अहिले हामीलाई रेडियो अरुणबाट सुन्दै हुनुहुन्छ?
1: हजुर पक्कै पनि।
0: ल, साथ दिनुभएकोमा धेरै धन्यवाद। त्यहाँतिरको नयाँ खबर, ताजा खबर कस्तो छ सुनाउनुहोस्?
1: नयाँ खबर, ताजा खबर भन्नुपर्दा चाहिँ एक दुई दिनदेखि चाहिँ बिहानैदेखि घाम लागिरहेछ, अन्त सबै ठिकै छ बिहानदेखि चाहिँ।
0: ल, सबै राम्रो होस्, सबै सुखद होस् है, साथीहरूलाई सम्झिनुहोस्।
1: हजुर तपाईँ हजुरलाई त रेडियो युनिटलाई आजको दिन सुख रहोस् र अब बजे पनि सुनेर मारि इन्जोय गर्नु होला भनेर चाहेँ, अनि मेरो घर फ्यामिलीलाई पनि अब बजे गीत सुनेर मारि इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि मेरो प्यारी दिदी कुबेतिर हुन्छ, सानोमा सरकार सबैको धेरै धेरै शुभकामना दिदी, साथ मिठो माया मिठो सम्झना भन्न चाहन्छु। अनि बुहिनी पेमु शेर्पा, सुरेश राणा मगर, सम्झना रुबाङसा, दिल्ली रुबाङसा, चन्द्रमाया तामाङ, सपना तामाङ, तिर्सा राई, रञ्जित राई, सोनिम शेर्पा, भूमिका राई, अनि रजिना घटानी। अब अहिलेको समय प्रोग्राम सुन्दै हुन्छ, मलाई मिठो शेर्पा भने चिन्नुहुन्त, चिन्नुहुन्न, सम्पूर्णलाई मिठो माया मिठो सम्झना, कसैलाई पनि देखेको छैन भन्दैछु। ल,
0: हस्, धन्यवाद। उहाँसँग हामी छुटेका छौँ कुराकानीको साथमा। कल्पना तामाङले दाई हजुरलाई मिठो सम्झना माया छ है भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पाले गुड मर्निङ नमस्कार दाई, म शङ्का सभाको पाँच खपनबाट निमु शेर्पा बुझ्ने भाका मार्फत सबैलाई सम्झिन्छु भन्नुभएको छ। सायद भर्खरै कुरा गर्ने निमु हुन सक्छ, धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अब लाइनमा जाउँ कि गीत सुनौ, एउटा गीत सुनौ, माहौललाई संगीतमय बनाऊ। यहाँले बुझ्नु भएका गीतहरू नै प्रस्तुत गरिरहेका छौ हामी। तीज नजिकले गर्दा सकेसम्म तीजका गीतहरू सुन्नुपर्छ जस्तो लाग्छ। तीजका गीतहरू सुन्नुभयो भने, सुन्न पाइयो भने थप तीज आएको महसुस हुनेछ। धेरै दिदीबहिनीहरू, धेरै चेली अझै पनि त्यो पीड़ाबाट, त्यो शोकबाट फर्किन सक्नु भएको छैन, धेरै दाजुभाइहरू सक्नु भएको छैन, हामी त्यहाँबाट फर्किने प्रयास गर्नैपर्छ। धेरैजना तीज मनाउँदै गर्नुभएको छ, तीज मनाउने क्रममा कहिलेकाहीँ तीजका गीतहरू सुन्न नै मजा आउँछ।

काली राम्री मेरै शीर्षकको गीत प्रस्तुत गर्यौं रामजी खान र साथीहरूको स्वरमा, यहाँको रोजाई थियो। अब हामी तपाईँलाई अर्को एउटा गीत सुनाउँछौ। गीत चाहिँ मनको वेदना, देवी घरती मगरको स्वर रहेको छ। यसमा लय शब्द सृजना मैले प्रस्तुत गरेको छु। तपाईँहरूलाई धेरैलाई थाहा नभएको गीत तर धेरैलाई मन परेको गीत र मन पराउनु भएको एउटा मौलिक गीत हो। देवी घरतीको स्वरमा मनको वेदना केही समय अगाडि बजारमा आएको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। कस्तो लाग्छ हेर्नुहोला, सुन्नुहोला, प्रतिक्रिया दिनुहोला। एकपटक म तपाईँहरूलाई यो तीजको गीतको बारेमा भन्दै गर्दा धेरैले मौलिकताको खोजी गरिरहनु भएको छ। धेरैजनालाई मौलिक गीत मनपर्छ, धेरैजनालाई तीज विशेष गीत मनपर्छ, धेरैजनालाई कला र संस्कृतिको जगेर्ना गर्नु छ, धेरैलाई विकृतिलाई मुक्त गर्नु छ, निराकरण गर्नु छ, न्यूनीकरण गर्नु छ। जे होस् हामी मौलिकताको संरक्षणमा छौं, मौलिकताको जगेर्नामा छौं, मौलिकतालाई सधैँभरि जोगाउनु पर्छ भन्ने उद्देश्य राखेका छौं। यो हामी सबैको कर्तव्य हो, सबैको दायित्व हो। त्यसैले अब ढिलो नगरिकन म तपाईँहरूलाई मनको वेदना शीर्षकको गीत प्रस्तुत गर्छु र यो गीत छुट्दै छुट्दै म आजलाई बिदा हुन्छु। हामीलाई एक घण्टासम्म सुनेर साथ दिनुभएकोमा, फोनलाइन मार्फत, हामीलाई एसएमएस मार्फत, कमेन्ट मार्फत अथवा हेरेर सुनेर साथ दिनुभएका सम्पूर्ण तपाईँहरूलाई धेरै धेरै धन्यवाद। भक्तपुर आश्वस्त हुनुहुन्छ भने आज हामी भक्तपुरमा भेट्नेछौ। आज विशेष लिनियर मीडिया प्रालीले महोत्सव प्रस्तुत गरिरहेको छ, महोत्सव चलाइरहेको छ। हामी महोत्सवमा आज साँझ भेट्नेछौ। यहाँहरू सबैको जय होस्। हामीलाई साथ दिनुभएकोमा फेरि यहाँहरूप्रति आभार प्रकट गर्दछु। इन्द्रिणी मार्फत सबैलाई सम्झना मायाको साथमा सरोज लामिछाने बिदा हुन्छ। यहाँहरू सबैलाई हरितालिका तीजको लाखौं करोड़ शुभकामना, शुभेच्छा र प्रार्थना गर्दै सरोज लामिछाने बिदा हुन्छ। नमस्ते सबैलाई।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।

उल्लेख गरिने समेत उनले बताएका छन्। त्यस्तै फन्ड लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी दिएका छन्। त्यसै गरी जलवायु उत्थानशील पूर्वाधार स्मार्ट कृषि र सरकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ। नवलपरासीको गैडाकोट नगरपालिका 12 अर्कपुर स्थित दुईवटा बसेका आपसमा ठोकिँदा 18 जना घाइते भएका छन्। शनिबार बिहान करिब 6:50 बजेको समयमा गैडाकोट नगरपालिका 12 अर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटबल तर्फ आउँदै गरेको लु 2X6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु 2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर तर्फ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। भोटेकोसी त्रिशुली बाढ़ीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्। साथमा गृहमन्त्री सुदन गुरूङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएई राजदूत अब्दुल्ला जरवान अल शम्सीबाट 45 टन राहत सामग्री बुझिएको बताइएको छ। लमजुङ र मनाङ जोड्ने बेसी सर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्सिङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँघुरो हुनका साथै दुवैतर्फ घर रहेका ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न पाइने जनाइएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा संघर्षको लागि एकता समानता स्वतन्त्रता स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनैतिक कार्यदिशा संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा 70 सिराहा धनुषा मौतरी र सर्लाहीका नेता कार्यकर्तालाई समिति र कार्यक्रम आयोजना गर्न लागि हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

शनिबारदेखि नयाँ दिल्लीमा शुरू भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ 10 वर्षपछि भारतमा एउटै मंचमा सधैँ देखिँदैछन्। यसअघि यी तीन नेता सन् 2016 गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा 11 सदस्य राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्। गलवान झडपपछि जिनपिङको पहिलो भारत भ्रमण हो भने करिब 7 वर्ष अन्तरालपछि चीनिया राष्ट्रपति शी जिनपिङ भारत भ्रमणमा आएका छन्। शनिबार बिहान बेजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको यो यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। सन् 2020 लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति जिनपिङ बीच भारतमा पहिलो पटक द्विपक्षीय बैठक हुँदैछ। शनिबार साँझ स्थानीय समय अनुसार 6 देखि 7 बजेसम्म भारत मण्डपमा यी दुई नेता बीच भेटवार्ता हुने अपेक्षा गरिएको छ। गलवान घटनापछि करिब 4 वर्षसम्म वास्तविक नियन्त्रण रेखामा तनाव कायम थियो। अहिले दुवै देश सीमा विवाददेखि व्यापारसम्मका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयासमा छन्। सीमा विवाद समाधान गर्न एउटा विशेष समूह बनाउने र 2 अतिरिक्त सैन्य सम्पर्क केन्द्र तथा हटलाइन स्थापना गर्ने विषयमा सहमति जुटेको छ, जसलाई शीर्ष नेतृत्वले अनुमोदन गर्न पनि बाँकी छ। र एसिसी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स विरूद्ध नेपाली ओपनिङ ब्याटर असिफ शेखले शतक पूरा गरेका छन्। मलेसियाको क्वालालम्पुर स्थित बायोमासो हलमा जारी खेलमा उनले 103 बलमा 8 चौका र 6 छक्का 4 छक्का सहित शतक पूरा गरेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो 2रो शतक हो। उनको शानदार ब्याटिङको मदतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले 34 ओभरको खेल सकिँदा 2 विकेटको मार 185 रन बनाएको छ। नेपाली फाइनलमा खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमार र सन्दीप जोरालाई मौका दिएको हो। जारी प्रतियोगितामा जोराले पहिलो पटक अवसर पाएका हुन्। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र युवै 2रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपाल सन् 2023 र युवै 2024को संस्करणको विजेता टोली हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युवैले 19 खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले 11 र युवैले 8 खेलमा जित निकालेको विगत रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाई सँगै
2: आउने रे। यसपालि तिजमा तिमीहरू

0: लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छौ झुसेले
2: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: अब त्यहीँबाट जाने
1: लाखे सल्लाह दिएको के पाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: कहाँ हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
6: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
7: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
7: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
9: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ सुरुमा भर्ना हुने बीएड तर्फ 20 बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 9841-25-969 9420-52-496 9421-93-686 र 9420-76-778 सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
10: भाषाको खालिलो तामा कान्छीको मन भर्ने भालुमा भाषाको

ती ठकाए नि मान्दिन सनाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: रेडियो अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो।
3: कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पहिरोले सड़क सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले सड़क र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सड़क सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रूपियाँ पर्ने चामलको बोरालाई 11,000 रूपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80 देखि 100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिण्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुशी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला समक्ष विभिन्न सिफारिशहरू प्रस्तुत गर्दै भोटेकोशी बाढ़ीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढ़ी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिश छ। यो बाढ़ीबाट प्राप्त सिकाईलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका

लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढ़ेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर शुरू गरेको निगरानीका क्रममा कालोबजारी बढ़ेको पाइएको छ। तोकिएको भन्दा बढ़ी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढ़ी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको छ र 2 जनालाई जनहित 3,00,000 रूपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर

0: निकै 40,000 भन्दा बढी सिलिण्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्री ले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारा पानीमा सड़क थलान गर्न बेसी शहर चामे सड़क भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स .puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
1: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5422
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोशी बाढ़ीबाट पीड़ितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डीपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सड़कबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6

पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणीका उपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणीका उपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीशहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सड़क बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्गी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ भारतमा एउटै मंचमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चीनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसंख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड़ दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत भारतका विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृंखलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बशीर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ यूएईका इब्राज अहमदले 4 विकेट लिए। खुजाईमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको यूएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुशी। भोटेकोशी बाढ़ीले हिमाली क्षेत्रको बढ़दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू। मोदी, शी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मंचमा देखिँदै। र एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई 314 रनको लक्ष्य दियो। आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक इट्स 5 PM
2: अहिले अपराह्नको 5 बज्यो
3: नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल संचालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्बन्ध विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा संचालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायक महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। गत भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओका अनुसार बाढ़ीले करिब 1,800 हेक्टर कृषि योग्य जमीन नष्ट गरेको छ भने हजारौं पशुपक्षी मरेका छन्। एफएओकी

0: जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्दका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। हालैको भोटेकोशी बाढ़ीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
1: अबको तीन दिन भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 गते मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 घण्टामा रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
0: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्न उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिश नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
1: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। वहाँले ग्लोबल साउथका देश विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ पिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चीनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
0: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि शुरूमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज पियन अर्को वर्ष एसिया कप खेल्ने बाढ़ी प्रभावित शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, लिन मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9815 38 77 75।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। कार्यक्रम सञ्चालन हुने क्षेत्र संघा सभा र भोजपुर जिल्ला भरि। लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संघा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 98520 5879 संखुवा सभा 0294200949 98520773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी
8: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 9924-21-9699, 9924-52-496, 9924-76-78 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जानु
2: लाखेगर के पाक बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
1: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9912-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: बिहाका लागि सटिङ सुटिङका साडीहरू मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरह लाग्छ तपाईँकै सेवाको लागि। बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: लु अब त्यहीबाट जानु।
1: लाखै सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटु,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु, जचाउन जानुपर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0 फट छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्ष, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नक्का, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डी फोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7 0 पोइन्ट 1300 लाइन, सम्पर्क नम्बर 029 5701 292, फोन नम्बर 98 4345 0019।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
11: बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थापा हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने।
2: लाखे सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069672।

0: सञ्चारमै प्रोपमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। प्रदेश स्तरीय भेला गरेर मधेसी नेताहरू
1: दिएको प्रधान न्यायाधीशको दावी एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरी लिन सकिने।
0: चिलीले जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माण र सुवाको टिमोरेदेखि नवे परासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा
1: विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन शुरू। विश्व व्यवस्थामा ग्लोबल साउथ निर्णयकर्ता बन्नुपर्नेमा मोदीको जोड
0: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अल्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अल्टाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 4780724 वा हिमालय वाटर .com.np लगइन गर्नुहोस्। यो हो हाम्रो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
1: शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता कार्यकर्ताको विरोध गरेपछि बोल्दा बोल्दै कार्यक्रम स्थलबाट बाहिरिनु परेको छ। सिराहाको औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गरिरहनुभएका मन्त्री पोखरेल सहभागीले विरोध गरेपछि मन्तव्य छुट्याएर भाग्नु भएको हो। सरकारले विद्यालय शिक्षालाई थप व्यावहारिक शिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको तयारी गरेको छ। बुक फ्री फ्राइडे र स्किल अफ एजुकेशन जस्ता नवीन अवधारणा आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी सरकारले तयारी गरिरहेको छ। सोही योजनामा विद्यार्थी शिक्षक र अभिभावकका सुझाव संकलन गर्न मन्त्री पोखरेल सहितको टोली हिजोदेखि मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालय र क्याम्पस स्तरसम्मै पुगेर सुझाव लिइरहेको छ। आजको कार्यक्रममा सोही विषयबारे मन्त्री पोखरेलले जानकारी गराउने क्रममा केही व्यक्तिले हो हल्ला गरेका थिए।
3: हाम्रो आजको यस कार्यक्रमको मूल उद्देश्य भनेको दुई तिनवटा मात्र छ। एकदमै विद्यार्थी भाइ बहिनीहरूको एकदमैवटाको कुरा हो। आज हामीले चाहिँ पाठ्यक्रम विकासमा चाहिँ हामीले कसरी सुधार गर्ने भन्ने विषयमा चाहिँ अहिले हाम्रो नेसनल करिकुलम फ्रेमवर्क भन्ने हुन्छ नि, त्यस एउटा पाठ्यक्रम बन्छ, त्यही अनुसार पाठ्य पुस्तक बनेर हामीले अब नयाँ सरेको छैन।
1: सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री पोखरेलले दुईजना व्यक्तिले आएर हल्ला गरेपछि आफू कार्यक्रम स्थलबाट बाहिरिएको प्रष्टीकरण दिनुभएको छ। पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन, उहाँले भन्नुभयो। सरकारको लक्ष्य अनुसार काम गर्न आएका बेला कसैलाई चित्त नबुझेको हुन सक्ने मन्त्री पोखरेल बताउनुहुन्छ। पोखरेलसँगै सिराहा क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य शिव यादव र रासपाका सहमहामन्त्री एवं प्रतिनिधि सभाकारका सदस्य पुरूषोत्तम यादव समेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
0: नौतलीय अग्रगामी वर्षाले आज जनकपुरमा मधेस प्रदेश स्तरीय भेला गरेर सरकारको चरको आलोचना गरेको छ। भेलालाई सम्बोधन गर्नुभएका मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू उपेन्द्र यादव, डाक्टर सीके राउत, जनार्दन शर्मा, प्रभु शाहले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै अब आन्दोलनको तयारी गर्नुपर्नेमा जोड़ दिएका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश निर्माण भए पनि अब मधेस राज्य निर्माणका लागि संघर्ष गर्नुपर्ने बताउनु भएको छ। आफ्नै शासन प्रशासन कानून र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेसी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो। सीमा क्षेत्रमा विभिन्न किसिमका कर लगाएर जनतालाई थप बोझ दिइएको भन्दै यादवले वर्तमान सरकारले कठपुतली सरकारको संज्ञा दिनुभएको छ। चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेर वर्तमान प्रधानमन्त्रीले मधेसी जनताको मत लिएको तर संविधान संशोधनको विषयमा सरकार पछि हटेको आरोप पनि दोहोर्याउनुभयो। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउतले पनि अधिकार प्राप्ति तथा प्राप्त अधिकारको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण भएको बताउनुभयो। मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन आबद्ध नेताहरू इमान्दारीपूर्वक अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। वर्तमान सरकारप्रति कटाक्षी गर्दै राउतले नेपाली जनतालाई विदेश जानबाट रोक्ने तथा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले दुई तिहाईको समर्थन पाएपछि झन बढ़ी नेपालीले विदेश पठाउने अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभयो। आम जनता पार्टी नेपालका अध्यक्ष प्रवीण शाहले राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानीका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले पनि तीनै जना मधेसी नेताको बोलीमा लोली मिलाउँदै मधेसी मात्रै राष्ट्रवादी भएको दावी गर्नुभयो।

0: सुवाको भटेको सीमा आएको बाढ़ीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार आगामी असोज एक गते घोषणा हुने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले भदौ महिनाभरको कारोबारका आधारमा 31 जनालाई जनही 1,33,334 रूपियाँ र 2 जनालाई जनही 10 लाख रूपियाँ बम्पर पुरस्कार दिने तयारी गरेको हो। करदातालाई बिल लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त बनाउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेट मार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालनमा ल्याएको हो। साउन 1 गतेदेखि शुरू भएको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनी पनि भोलिको सीमा आएको बाढ़ीका कारण देशमा विपत्ति सृजना भएपछि कार्यक्रम स्थगित गरिएको थियो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले असोजमा भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो।
1: नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। बैठक दिउँसो 2 बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने गरी आह्वान गरिएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यसँगै प्रदेश सभापतिलाई पनि बोलाइएको छ। पार्टीको 15 महाधिवेशन र समसामयिक राजनैतिक विषयमा छलफल गर्ने कार्यसूची छ।
0: कांग्रेसको इतर समूहले भने 15 महाधिवेशनका लागि

0: जिल्लादेखि वडा समूहका विभिन्न छवटै तहका अधिवेशनका लागि असोज तीन गते भित्र तयारी समितिहरू गठन गर्ने गरी केन्द्रीय प्रतिनिधिहरू खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपक प्रसाद पुइकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पूर्व सभापति शेरबहादुर देउवा समूहले केन्द्रीय कार्य समितिको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको भन्दै असहमति जनाउँदै आएको छ। चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै पन्ध्रौं महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको छ विज्ञप्तिमा लेखिएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पेङ्गुइनको पर्वको नाम मार्बल।
3: मार्बलका सिपिभिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपिभिसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: घरको सास जीवन दर्शन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली सेना सहितको उद्धार टोलीले चिलीमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माणमा महत्वपूर्ण सफलता हात पारेको छ। गत भदौ 10 गते रसुवाको भुटेको सीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सड़क सञ्जाल जोड़िएको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1,050 मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रोबेसी तर्फबाट सड़क निर्माण शुरू गर्दा पहिले एस्काभेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा छिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिङ गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो। पहरा फर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलीमे जलविद्युत आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले भोलिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ। उद्धारमै सहभागी पूर्व मन्त्री कुलमान घिसिङका अनुसार सुरुङमा फँसेका व्यक्तिहरू सकुशल रहेको आशा जीवित छ। अब 100 मिटर छिचोलिएपछि विद्युत क्रियासम्ममा पुग्न सकिनेछ।
3: नेपाल प्रहरीले बाढ़ीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन रसुवाको टिमुरोदेखि नवलप्रासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धार कुकुरको प्रयोग होल्डिङ सेन्टरको व्यवस्थापन समुदाय प्रहरी साझेदारी कार्यक्रम अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण र पुनर्स्थापना डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। भौगोलिक विकटताका कारण उद्धारकर्ता एवं केनाइन समेत पुग्न नसक्ने अब स्थानमा ड्रोनको प्रयोग गरी हराइएकाहरूको खोजी जारी राखिएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउन एवं सड़क नभएका स्थानमा ट्रेन मार्फत सुरक्षित आवाजमा सहजीकरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो।
4: भुटेको सीमा त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका 3 मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल आज सड़क डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गर्नुभएको हो। गत भदौ 10 गते रसुवाको भुटेको क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। पुल हस्तान्तरण कार्यक्रममा प्रथम सचिव सिंहले नेपालका लागि बाढ़ीबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रिय

0: फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताउनुभयो। पहिलो पुल समयमै संचालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकले आवत जावत तथा सामान ढुवानीमा सहज हुने उहाँको भनाइ छ।
1: फुर्के खोलाको पुल बगाएपछि अवरूद्ध पृथ्वी राजमार्गको वैकल्पिक मार्ग परिवाटार मास्थार सड़क आजदेखि एकतर्फी खुलेको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्दै एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टर टार परेवा टार हुँदै धादिङ बेसीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ जाने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्नेछ। यस्तै दिउँसो 1 देखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवा टार हुँदै मास्टर गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परेवा टार पार गरिसक्नुपर्नेछ। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार फास्रेटार र केउरेनी हुँदै गल्छीतर्फ आवजात गर्न सकिने प्रहरीले जनाएको छ।
0: त्रिशुली बाढ़ीका कारण सड़क भाँसेपछि अवरूद्ध बनेको कृष्णभीर सड़क खण्ड 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुलिम सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सृजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। योजना प्रमुख अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामका आवश्यकता अनुसार दैनिक उपकरणको संख्या थप घटबड हुने गरेको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएको थियो। आज कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि 2 वटा बुलडोजर र 2 वटा एस्काभेटर प्रयोग भइरहेको उहाँले भन्नुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरू गरिनेछ। नयाँ ट्र्याकको सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप 2-3 दिन लाग्ने अधिकारीले बताउनुभयो।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा मात्रै आधा घण्टा यातायात सञ्चालन भइरहेको छ। आज बिहानदेखि नै 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्रै सड़क खुला गरेर सवारी साधन सञ्चालन गर्न दिइएको थियो। बाँकी समयमा सड़क मर्मतको काम भइरहेको जनाइएको छ।
0: रसुवाको भुटीको सीमा आएको बाढ़ीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल र दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत मूल्याङ्कन गर्ने भएको छ। स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढ़ीकरणका लागि मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहकारीमा मूल्याङ्कन गर्न लागेको हो। मूल्याङ्कनका क्रममा बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा भएको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति, रोग निगरानी प्रणाली र आपतकालीन पूर्व तयारीको अवस्थाबारे अध्ययन गरिनेछ। त्यस्तै स्वास्थ्य सेवा प्रभावमा परेको असर तथा प्रभावित स्वास्थ्य संस्थाको अवस्था समेत मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ। तत्काल सेवा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री र अन्य स्रोत साधनको आवश्यकता समेत पहिचान गरिनेछ। मूल्याङ्कनबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणका प्राथमिकता निर्धारण गरिनेछ। साथै भविष्यमा आउने विपदका बेला स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर सञ्चालन गर्न दीर्घकालीन कार्ययोजना बनाउन समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।
1: भुटेकोशी बाढ़ीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्बन्ध विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै प्रहरीले 500 को लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बहिरंग ओपीडी वार्ड प्रयोगशाला औषधि लगायतका सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ।

0: एकमात्र डीटीएच सेवा जिसको
1: टेशन खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क रंगपानी सुन्ने नेपाल परिवेश समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आज पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरोध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट त्यस सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरेका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र बिहिबार 40,000 शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरेका छन्। मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यहीभन्दा 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेपलाञ्चोक स्थित उद्योगका सिलिण्डर 12 पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ।
3: ग्यासको सहज आपूर्ति नभएको भन्दै विपक्षी दल र विद्यार्थी संगठनहरूले लगातार जसो विरोध प्रदर्शन गर्दै आएका छन्। आज नेकपा बहुमतले माइतीकर मण्डलामा प्रदर्शन गरेको छ। उनीहरूले महँगी उच्च र ग्यास अभाव हुँदा सरकारले नदेखेको आरोप लगाएका छन्। ग्यास अभाव भएपछि सामाजिक सञ्जालदेखि संसदसम्म सरकारको विरोध भइरहेको छ।
4: यही बदौ 23 गते रातिको भूकम्पपछि उपल्ली मुस्ताङको लुमानथाङ गाउँपालिका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात कटाउन बाध्य भएका छन्। लुमानथाङका केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्नेच्युडको भूकम्पको धक्काले लुमानथाङका 80% घर सर्किएका छन्। लुमानथाङको दिव्यद्वीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्ने नमिल्ने भएको हो।
3: उत्तरी गोर्खाको मनास्लु क्षेत्रमा आरोहीहरूको चहल पहल बढ़ेको छ। शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू धमाधम आधार शिविर पुग्न थालेपछि चहल पहल बढ़ेको हो। 8,163 मिटर अग्लो मनास्लु हिमालको काखमा रहेको बेस क्याम्पमा शिखर चुम्ने सपना बोकेका आरोही र उनीहरूका सहयोगीहरू आवश्यक तयारीमा छन्। पर्यटन विभागका निर्देशक सूरज घिमिरेका अनुसार यस वर्ष मनास्लु हिमाल आरोहणका लागि 35 आरोहण दलका 422 जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा 313 जना पुरूष र 109 जना महिला छन्। विभागको तथ्याङ्क अनुसार यो सिजनमा अन्य हिमालको तुलनामा मनास्लु हिमाल आरोहण गर्ने विदेशीको संख्या बढ़ी छ। किलर माउन्टेनका रूपमा परिचित मनास्लु आरोहण गर्न अहिलेसम्म 18 ट्रेकिङ एजेन्सी मार्फत 190 जना आरोही सामा गाउँ पुगिसकेका छन्।
4: कास्कीको पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार हालसम्म बस पार्कमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी छन्। जसमा 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी तथा 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन्। महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ। महानगर प्रमुख धनराज आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई अघि बढ़ाइने बताउनुभयो।
3: पोखरा महानगरले रसुवाको उत्तर गया गाउँपालिकाका बाढ़ी पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ। महानगरका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्री सहित प्याकेज बनाएर उत्तर गया पठाइएको जानकारी दिनुभयो।
4: स्रोत नखुलेको भारतीय मुद्रा सहित वीरगंजबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक चक्र बहादुर मल्लका अनुसार भारू 4,50,000 सहित भारतको मोतिहारी पलानवा थाना 10 55 वर्षीय अशोक कुमारले आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डेकीमा लुकाइएका 500 रूपियाँ दरका 891 थान, 200 दरका नोट र 100 दरका 43 थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार कुमारलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चीनिया राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायतका नेताहरू सहभागी भएका छन्। भारतले शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। एसिया, पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति र जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढ़िरहेको, चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन आयोजना गरिएको हो। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनको एजेण्डा बनाइएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथ निर्णायक बन्नुपर्ने बताउनु भएको छ। ब्रिक्स सम्मेलनमा उहाँले विश्व व्यवस्थामा सुधार हुनुपर्नेमा जोड़ दिनुभएको हो। विश्व व्यवस्थाको अहिलेको संरचना पिरामिड आकारको रहेको उल्लेख गर्दै मोदीले शक्ति र निर्णय लिने अधिकार माथिल्लो तहमा केन्द्रित भएको बताउनुभयो। तल्लो तहमा ती निर्णयबाट प्रभावित राष्ट्रहरू रहे पनि ती निर्णयलाई प्रभावित गर्न उनीहरूले नसकेको भन्दै ग्लोबल साउथ निर्णयकर्ता बन्नुपर्ने र त्यसको नेतृत्व लिन आफू तयार रहेको मोदीको भनाइ छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको छ। आज भएको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो। उपाधि जितेसँगै नेपाल दोस्रो पटक एसिया कप एक दिवसीय क्रिकेटमा छनौट भएको छ। मलेसियाको बायो बास ओभरमा नेपालले दिएको 314 रनको लक्ष्य पछाएको युएईले 49.1 ओभरमा सबै विकेट गुमाएर 269 रन मात्र बनाउन सक्यो। युएईका राहुल चोपड़ाले अभिजित 100 रनको योगदान गरे। सोहेब खानले 52, तनिष सूरीले 42, कप्तान हरप्रीत सिंह भाटियाले 33 र खुजैमा तानवीरले 15 रन बनाए। नेपालका करण केसीले 3, ललित नारायण राजवंशीले 2 तथा दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झा, बसीर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेले। अर्का ओपनर अर्जुन कुमार 43 रनमा रन आउट भए। गुलशन झाले 52 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले 40 तथा दिपेन्द्र सिंह ऐरीले 18 रन योगदान दिए। युवराज अहमदले 4, खुजैमा तन्वीरले 2 विकेट हापारे। एसिया कपको आगामी संस्करण 2027 बंगलादेशमा आयोजना हुनेछ।
5: यता नेपाल भलिबल लीग एनबीएलको उपाधि भने अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कवडालमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँग अन्नपूर्णले 20 लाख रूपियाँ प्राप्त गरेको छ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा पहिलो पटक आयोजित प्रतियोगितामा 6 पुरूष टोली सहभागी थिए। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कार्यक्रममा बोल्दा बोल्दै विरोध भएपछि शिक्षा मन्त्री पोखरेल भाग्न बाध्य। जनकपुरमा प्रदेश स्तरीय भेला गरेर मधेसी नेताहरू सरकार विरूद्ध खनिए।
5: अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको प्रधान न्यायाधीशको दावी। एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरेर लिन सकिने।
4: सिलुमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माण। रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालन।
5: विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन शुरू। विश्व व्यवस्थामा ग्लोबल साउथ निर्णयकर्ता हुनुपर्नेमा मोदीको जोड़।
4: एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट।
5: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने प्राविधिक मित्र भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
6: थाहा संसार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 67। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जानु
3: लाखेगर के पाक त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
6: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525 51 094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है। त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो?
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोपाइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862 93 87 25 र 9917 64 57 29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवासभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 5 AM
4: अहिले बिहानको 5 बज्यो।

0: आज विक्रम सम्वत 2083 साल भदौ 28 गते आइतबार भाद्र शुक्ल द्वितीय 13 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संवैधानिक आयोग प्रति सरकार के अविश्वास। जेन्जीका मुद्दा फिर्ता लिन कानूनी आधार खोजिँदै संघीयता बिजाउने मधेसको खुद्रे बजेट। चट्टान ब्लास्टिङ गरेर खोरिँदै कृष्णवीर। नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनौट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको मादल बजाउने सिप सिक्दै पाल्पाका महिला शीर्षकको शुभ समाचार।
0: पाल्पाका विभिन्न स्थानीय तहमा संचालन गरिएका मादल बजाउने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। परम्परागत रूपमा पुरूषको वर्चस्व मानिने मादल वादनमा अहिले महिलाहरूको उल्लेखनीय सहभागिता बढ़दै गएको हो। तालिमपछि उनीहरूले सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, तीज, रत्यौली, भजन, देउसी, भैलो लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक अवसरमा आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन्। तानसेन नगरपालिका, माथागढ़ी गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न वड़ाले संचालन गरेका तालिममा सहभागी महिलाहरूले छोटो समयमै मादल बजाउने सिप हासिल गरेका छन्। स्थानीय तह र सांस्कृतिक संस्थाको सहकार्यमा संचालन भएका यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा फुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबर, अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसीसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यसअघि नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमी फाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसीसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई जवाफमा 5 बल अघि नै 269 रनमा अल आउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित कतर विजेता भारत पाकिस्तान श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
0: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेएनजी आन्दोलनमा शरीक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेएनजी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेएनजी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेएनजी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेएनजी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेएनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ। यसो भयो भने जेएनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड़फोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित तीन प्रश्न: पहिलो, जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने? दोस्रो, आगजनी, तोड़फोड़, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनैतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने? तेस्रो, 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने? जेएनजीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो, तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक घचघच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत गरेका छन्। धनुषाको नगराई नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ, जस्ता पाताको सानो एल्युमिनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान् उनले भनेका छन्। नगराई नाटका वडा अध्यक्ष संजय कुमार राउत अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रूपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयुक्त छैन भने, तर उहाँहरूले मान्नु भएन, राउतले भने। नगरायनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढ़ाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोड़िएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो, तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, महालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढ़ाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मधेस प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाई राख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाई राख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। एक करोड़ भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा छवटासम्म योजना राखिएको छ, त्यो पनि तीनवटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मध्य प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाइ, सड़क, औद्योगिक पूर्वाधार र रोजगारिक सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भएता बजेट रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए। ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाही भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
8: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकारभित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोडाङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बारीले सड़क भाँचिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्ता तर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। यही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णवीरमा सड़क भाँचिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
8: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको फ्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन,
0: थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी चार महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए, तर भित्रबाट कुनै जवाफ आएन। सन्तोषको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
2: सप्तरीको राजविलास स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप पेश ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित छजना कर्मचारीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट